0: तनहु जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन तर्फको वन क्षेत्रमा पर्ने रुखहरूको छपानको काम सम्पन्न भएको छ।
1: आयोजनाको प्याकेज 3 अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान कार्य सकिएको हो। दमौली भरतपुर 220 केभी प्रसारण लाइनको मार्ग अधिकारमा पर्ने चितवनको राष्ट्रिय वनमा रहेका रुखको छपान कार्य सकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। तनहु तर्फको काम भने अझै जारी छ। प्रसारण लाइन निर्माणका लागि तनहौ र चितवनमा पर्ने 92.7 हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका 9,127 रुख पोल हटाउन अनुमति प्राप्त भएसँगै काम अगाडि बढ़ेको छ। हालसम्म 94 टावर मध्ये 78 टावरको जग हालिसकेको र 69 टावर जडान कार्य सम्पन्न भएको छ। समग्रमा प्रसारण लाइनको काम करिब 78% पूरा भएको छ। त्यस्तै आयोजनाको बाँध निर्माण, विद्युत गृह तथा अरू संरचनाहरूको काम पनि तीव्र गतिमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ।
0: कञ्चनपुरमा अत्यधिक गर्मी बढ़ेपछि विद्यालयहरूको पठन पाठन प्रभावित भएको छ। भीमदत्त नगरपालिकाले पर्सीसम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा विदा दिएको छ। यस्तै कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी 3 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका अनुसार विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। यो विदा गर्मी विदाबाट कट्टा गरिनेछ। हाल कञ्चनपुर र कैलाली क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि कक्षा कोठामा बस्न कठिन भएको शिक्षकहरूले बताएका छन्। नेकपा एमालेको सचिवालय बैठक पार्टी एकताको सन्देश सहित सकिएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा पार्टीभित्रका समस्या समाधान र संगठन सुदृढीकरणबारे छलफल भएको थियो। बैठकले असार 2 साता केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको छ। साथै रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठन सम्बन्धी समीक्षा समिति गठन गर्ने पनि निर्णय भएको छ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सीमा क्षेत्रमा भएको घटनाबारे सत्य तथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जनाएको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष टोली घटनास्थलमा परिचालन गरिएको र स्थिति नियन्त्रणमा राखिएको मन्त्रालयले जनाएको छ। सुरक्षा व्यवस्थालाई थप मजबूत बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ। झापाको भद्रपुर 9 चन्द्रगढ़ी सामुदायिक वनबाट लाथ्रा र बिरूवा चोरी गरेको आरोपमा 5 जरिवाना गरिएको छ। सामुदायिक वन उपभोक्ता समितिका अनुसार वन क्षेत्रबाट 157 लाथ्रा र करिब 1,000 बिरूवा अनधिकृत रूपमा काटिएको थियो। घटनामा संलग्न 5 13,500 रूपियाँ जरिवाना असुल गरिएको हो। समितिले घटनाबारे थप अनुसन्धानका लागि छानबिन समिति बनाएको छ। प्रतिवेदनपछि थप कार्यवाही गरिने बताइएको छ। पोखराको फेवातालमा राष्ट्रिय स्तरको खुल्ला डुंगा दौड़ प्रतियोगिता आयोजना हुने भएको छ।
1: फेवा डुंगा व्यवसाय संगठनको आयोजनामा यही जेठ 18 गते 3 संस्करणको पुरूष तथा महिला दुवै समूहको प्रतियोगिता हुने भएको हो। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्नु, पर्यटन प्रवर्धन गर्नु र सम्भावित दुर्घटनाबारे सचेतना फैलाउनु रहेको छ। पुरूषतर्फ बाराही घाटदेखि लेक हाउससम्म करिब 3 किलोमिटर र महिलातर्फ बाराही घाटदेखि लिची गार्डनसम्म 2 किलोमिटर दूरीमा दौड़ हुनेछ। प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 15 टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीमा 3 डुंगा चालक रहनेछन्। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ पहिलो हुनेले 30,000 रूपियाँ, दोस्रोले 20,000, तेस्रोले 10,000 र सान्तनाले 5,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
0: नेपालका आमा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपको कवरहलमा हिजोको समूह एकको अन्तिम खेलमा नेपालले माल्दिप्सलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। नेपालले खेल 25-12, 25-9 र 25-20 जितेको छ। मुलुकका केही स्थानमा तातो दिन हुँदा आज केही भूभागमा भने वर्षा हुनेछ। केही क्षेत्रमा मध्यमसम्म वर्षा हुने र केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ।
2: TFBS, Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो। BFBS गोरखा रेडियो।
1: BFBS गोरखा रेडियो।
0: यो BFBS गोरखा रेडियो हो।

0: लुम्बिनी प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेशसभाको दिउँसो 1 बजे बस्ने 8 औं अधिवेशन अन्तर्गत 6 औं बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम छ। प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरिएको जनाएको छ। नेपाल प्रहरीले आधा भन्दा बढी सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य निकालेको छ।
1: गएको वैशाखमा मुलुकभर 2300 जति सड़क दुर्घटना भएको तथ्याङ्क आएको छ। ती दुर्घटनामा 54 जना महिला, 27 बालबालिका सहित 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार वैशाखभरमा 2294 दुर्घटना भएको छ। तीमध्ये आधा भन्दा बढी 1253 दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको विश्लेषण छ। यो अवधिमा 3300 सवारी साधन दुर्घटना भएको र सबैभन्दा बढी 2 पाङ्ग्रे सवारी साधन परेको प्रहरीको तथ्याङ्क छ। साँझ 6 देखि राति 12 बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पनि प्रहरीको भनाइ छ। प्रहरीका अनुसार करिब 2300 दुर्घटना मध्ये 137 दुर्घटना चालकको अक्षमता, 133 दुर्घटना हतारमा बाटो काट्दा, 112 दुर्घटना जाँड रक्सीले मातेका कारण र 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएको पाइएको छ। ती दुर्घटनामा 750 जना गम्भीर र 3200 जना सामान्य घाइते भएका छन्। वैशाखभरमा ट्राफिक नियम उल्लंघन गर्ने 1,37,000 चालकलाई कार्यवाही गर्दा 11,83,00,000 जति जरिवाना उठेको समेत प्रहरीले जनाएको छ।
0: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा भएका दुर्घटनामा परि गएको वैशाखमा मात्रै 12 जनाको ज्यान गएको छ। 124 सवारी दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो। ती दुर्घटनामा 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै गएको वैशाखमा 37 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ़दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई काफ्ले आग्रह गर्नुभएको छ। पछिल्लो समय शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेक जाँचलाई कडाई गरिएको प्रहरीको भनाइ छ। तनहु जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वन क्षेत्रमा पर्ने रूखहरूको छपानको काम सकिएको छ।
2: आयोजनाको प्याकेज 3 अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रूखहरूमा छपान कार्य सकिएको हो। दमौली भरतपुर 220 केभी प्रसारण लाइनको मार्ग अधिकारमा पर्ने चितवनको राष्ट्रिय वनमा रहेका रूखको छपान कार्य सकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। तनहुतर्फको काम भने अझै जारी छ। प्रसारण लाइन निर्माणका लागि तनहु र चितवनमा पर्ने 92.7 हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका 9,127 रूख पोल हटाउन अनुमति प्राप्त भएसँगै काम अगाडि बढ़ेको छ। हालसम्म 94 टावर मध्ये 78 टावरको जग हालिसकेको र 69 टावर जडान कार्य सम्पन्न भएको छ। समग्रमा प्रसारण लाइनको काम करिब 78% पूरा भएको छ। त्यस्तै आयोजनाको बाँध निर्माण, विद्युत गृह तथा अरू संरचनाहरूको काम पनि तीव्र गतिमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ।
0: सरकारी निकायले आसपासमा समन्वय नगरी सरकारी निकायले आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइपलाइनमा 1 वर्षमै 6.5 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर निकाय बीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति भएको छ। यस्तै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायका तर्फबाट 1,71,38,000 रूपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्य सम्पादन जमानत र पेशकी समेत गरी 2,59,00,000 असुल गर्ने गरी निर्णय भएको थियो। यो निर्णय बमोजिम रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा

0: बागमती प्रदेशसभाको वर्षीय अधिवेशन आजदेखि सुरु हुँदैछ। आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्षीय अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशन आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। लुम्बिनी प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रदेशसभाको दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम छ। सिराहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नरहा गाउँपालिका 3 का 55 वर्षीय पवित्र नारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहरुवाबाट पक्रेको हो। यादवमाथि स्थानीय 60 वर्षीय फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ। गएको वैशाख 27 गते आफ्नो भैँसी यादवको खेतमा गएको निहुमा मण्डलमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। मण्डलले जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गराउनु भएको थियो। बुटोल पाल्पा सुरुङ मार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढ़ाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि रहेको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब 10 अर्ब रहे पनि ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्बमा सम्झौता गरिएको हो। मुलुकमा ढुङ्गा लगायतका खानी सञ्चालकले राज्यलाई झण्डै 24 करोड़ रोयल्टी नतिरेको पाइएको छ।
1: खानी र खानीबाट निकालिने वस्तुबाट राज्यलाई तिर्नुपर्ने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखाको 63 वार्षिक प्रतिवेदन अनुसार 1 वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी मात्रामा खानीबाट वस्तु निकाल्ने गरेको पाइएको छ। महालेखाले साधारण ढुङ्गाको प्रति घनमिटर 25 रूपियाँ रोयल्टी, 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल नभनेको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट खनिज वस्तु निकालिएको मात्राका आधारमा हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीबाट 1,59,45,00,000 रोयल्टी संकलन भएको पनि प्रतिवेदनमा उल्लेख छ।
0: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा भएका दुर्घटनामा परि गएको वैशाखमा 12 जनाको ज्यान गएको छ। 124 सवारी दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो। ती दुर्घटनामा 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ़दै गएकाले ट्राफिक नियमको पालना गर्न चालकहरूलाई काफ्ले आग्रह गर्नुभएको छ। पछिल्लो समय शहरी क्षेत्र राजमार्ग व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेक जाँचलाई कडाई गरिएको प्रहरीको भनाई छ। मुलुकका केही स्थानमा तातो दिन हुँदा आज केही भूभागमा वर्षाको सम्भावना छ। केही क्षेत्रमा मध्यसम्म केही क्षेत्रमा मध्यमसम्म वर्षा हुने र केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी बागमती र गण्डकीका केही, मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा रहेको सम्भावना छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: प्रहरी प्रधान कार्यालयले 7 दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन 11 जना गैर हाजिर कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालयले सूचना जारी गर्दै आफू खुशी गैर हाजिर रहेका प्रहरी कर्मचारीहरूलाई 7 दिनभित्र सम्पर्कमा आउन भनेको हो। नेपाल प्रहरीका 11 जना कर्मचारी चैतदेखि गैर हाजिर छन्। प्रहरी सहायक हवलदार राम सकल रावत, ओम बहादुर चौधरी थारू, नरसिंह वली लगायत गैर हाजिर रहेको कार्यालयले जनाएको छ। उनीहरू गएको चैतको विभिन्न मितिदेखि गैर हाजिर रहेको कार्यालयको भनाइ छ। सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक 7 दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन कार्यालयले निर्देशन दिएको हो। अन्यथा प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने चेतावनी पनि कार्यालयले दिएको छ। मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोड़ौं रकम हिनामिना गरेको आरोप लागे कि ज्योति गुरूङको नाममा ललितपुर जिल्ला अदालतले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। कांग्रेस नेता धनराज गुरूङकी पूर्व पत्नी समेत रहेकी ज्योतिलाई सबूत प्रमाण सहित अदालतमा उपस्थित भई प्रत्युत्तर पेश गर्न निर्देशन दिइएको हो। सहकारीको करिब 12.5 करोड़ रूपियाँ हिनामिना गरी फरार रहेको भन्दै ज्योति विरूद्ध इन्टरपोल मार्फत रेड नोटिस समेत जारी भइसकेको छ। अदालतले गोर्खापत्रमा सूचना प्रकाशन गर्दै बाटोको म्याद बाहेक 21 दिनभित्र आफै वा प्रतिनिधि मार्फत उपस्थित हुन भनेको छ। तोकिएको समयभित्र उपस्थित नभए कानून बमोजिम मुद्दा अघि बढ़ने र पछि कुनै उजुर नलाग्ने अदालतले स्पष्ट पारेको छ। पाल्पामा विषालु च्याउ खाँदा 1 महिनामै 3 जनाको ज्यान गएको छ। 11 जना बिरामी परेका छन्। च्याउ सेवनबाट बिरामी परेका तानसेन 8 कोकलका 8 वर्षीय बालकको जेठ 9 गते राति मृत्यु भएपछि 1 महिनामै मृतकको संख्या 3 पुगेको हो। गएको जेठ 3 गते च्याउ खाएर बिरामी भएका ती बालकलाई सामान्य उपचारपछि घर लगिएको थियो। फेरि स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी मेडिकल कलेज लगिएका बालकको उपचारका क्रममा मृत्यु भएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यूपानेले जानकारी दिनुभएको छ। अहिले तानसेन नगरभित्र 11 जना च्याउ खाएर बिरामी परेका छन्, जसमध्ये 1 जनाको अवस्था गम्भीर छ, अन्यको अवस्था सामान्य रहेको बताइएको छ। तेह्रथुमको म्याङलुङमा शिक्षामा प्रविधिको प्रयोग विषयक राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। शिक्षण सिकाई क्रियाकलापलाई प्रविधि मैत्री बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। तेह्रथुमबाट बबिता राईको रिपोर्ट।
1: शिक्षामा जुन ढंगले यो नयाँ प्रविधिको प्रयोग छ, यसले चाहिँ के भनेदेखि भोलि आउने दिनहरूमा कसरी रोजगारी सृजना गर्ने, कसरी चाहिँ यो समाजलाई अगाडि बढाउने, अब हाम्रा युगका के भनेदेखि बाल बालिकाहरूले कसरी प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउने, यी विषयहरूमा यहाँ प्रशस्त छलफल अन्तर्क्रिया प्रेजेन्टेशनहरू भइरहेका छन्।
2: पब्लिक क्याम्पस संघ कोशी प्रदेश अध्यक्ष समेत रहनुभएका सुकुना बहुमुखी क्याम्पस मोरङका प्रमुख अर्जुनराज अधिकारी, हिजोदेखि शुरू भएको सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय सहित 9 वटा विश्वविद्यालयका 17 वटा क्याम्पसका प्राध्यापक, उप प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको छ। अबको शिक्षा प्रवृत्ति बिना अधुरो हुने भएकाले यो सम्मेलनले शिक्षालाई प्रवृत्तिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुन्छ सम्मेलनका एक वक्ता, बरूड बहुमुखी क्याम्पस संखुवा सभाका प्रमुख चित्ररेखा अधिकारी।
3: अबको टिचरहरू भनेको त्यो बुकलेस हुन थाल्नु पर्दछ, आईसीटीलाई हामीले जोडेर कक्षा रूपमा लानु पर्दछ, र अहिलेको जेनेरेसनमा चाहिँ हामी त्यो एउटा के हुन्छ भनेदेखि त्यो खालको ट्याकल गर्न सक्नु टिचर हुनुपर्छ भन्ने कुराहरू त्यही एउटा हामीले प्राप्ति भएको छ, र त्यो कुरा सिकाइहरू गरेर गइसकेपछि आफ्नो शैक्षिक संस्थाहरूमा चाहिँ त्यसलाई पनि हामी जोडेर लाने कार्यान्वयन गर्ने कुरामा लागेछौँ।
2: विश्वविद्यालय अनुदान आयोग UGC नेपालको आर्थिक सहयोगमा म्याङलुङ क्याम्पस तेह्रथुमले सम्मेलनको आयोजना गरेको हो। अनलाइन शिक्षा, डिजिटल सामग्री, भर्चुअल लर्निङ तथा अनुसन्धान प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको अवस्थामा राष्ट्रिय स्तरका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरूबीच विचार आदान प्रदान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुख प्रकाश ढुङ्गानाले बताउनुभयो।
4: पुरानो शिक्षाले अब अध्ययन अध्यापनमा प्रायोरिटी नपाउने भएको हुनाले यसको मुख्य उद्देश्य नै भनेको विद्यार्थीलाई नवीन अभ्यास गराउनु, शिक्षण सिकाइमा नवीन अभ्यास, प्रविधिको प्रयोग, प्राविधिक उपकरणको प्रयोग गरेर हामीले सम्पूर्ण विद्यार्थीहरूले अनुसन्धान गरून्, शिक्षा लिउन् भन्ने उद्देश्य लिएर हामीले यो कार्यक्रम आयोजना गरेको हो।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिनुभएको छ। अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौता अझै अन्तिम टुङ्गोमा नपुगेको बताएको रोइटर्सले जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै इरानसँग औपचारिक सम्झौता नभएसम्म हर्मुज जलमार्गमा इरानी जहाजमाथि अमेरिकी नाकाबन्दी यथावत रहने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: चीनले नेपालका राजनीतिकर्मी विरूद्ध नकारात्मक समाचार बनाउन एक चिनिया नागरिकले नेपाली संचार माध्यमका पत्रकारलाई घुस दिने प्रयास गरेको हल्ला सामाजिक सञ्जालमा फैलिएको भन्दै यसलाई नपत्याउन नेपाली पक्षसँग आग्रह गरेको छ। नेपालमा रहेको चिनिया दूतावासका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै चीनको बदनाम गर्ने यस्ता कामको कड़ा निन्दा गर्नुभएको छ। साथै यो विषयमा गहन अनुसन्धान गर्न नेपाली अधिकारीहरूलाई उहाँले आग्रह पनि गर्नुभएको छ। दुई मुलुकबीचको साझा हितमा काम गर्न चीन सधैं तयार रहेको दूतावासको भनाई छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा इन्धनको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर भारतीय रूपियाँ 2.61 र डिजेलमा भारतीय रूपियाँ 2.71 वृद्धि गरेका छन्। यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य भारतीय रूपियाँ 102.12 र डिजेलको मूल्य 95.20 पुगेको छ। मे महिनामा मात्र इन्धनको मूल्य बढेको यो चौथो पल्ट हो। मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोड़ौं रकम हिनामिना गरेको आरोप लागे कि ज्योति गुरूङको नाममा ललितपुर जिल्ला अदालतले 21 दिने सार्वजनिक सूचना जारी गरेको छ। कांग्रेस नेता धनराज गुरूङकी पूर्व पत्नी समेत रहेकी ज्योतिलाई सबूत प्रमाणसहित अदालतमा उपस्थित भई प्रत्युत्तर पेश गर्न निर्देशन दिइएको हो। सहकारीको करिब 12.5 करोड़ रूपियाँ हिनामिना गरी फरार रहेको भन्दै ज्योति विरूद्ध इन्टरपोल मार्फत रेड नोटिस समेत जारी भएको छ। अदालतले गोर्खापत्रमा सूचना प्रकाशन गर्दै बाटोको म्याद बाहेक 21 दिनभित्र आफै वा प्रतिनिधि मार्फत उपस्थित हुन भनेको छ। तोकिएको समयभित्र उपस्थित नभए कानून बमोजिम मुद्दा अघि बढ्ने र पछि कुनै उजुर नलाग्ने अदालतले स्पष्ट पारेको छ। म्याग्दीको अन्नपूर्ण चारमा रहेको नार्च्याङले बनाएको मगर संग्रहालयको पहिचान फैलिँदै गएको छ। समुद्री सतहदेखि 2000 मिटर उचाइको पहाड़ी पाखामा 100 घर परिवारको बसोबास रहेको लेक गाउँले परम्परागत जीवनशैली र संस्कृतिका कारण छुट्टै परिचय बनाएको हो। वडा सदस्य श्याम पूर्जाका अनुसार मगर समुदायको संस्कार संस्कृति कला र सिपको अध्ययन स्थलको रूपमा लेक गाउँलाई विकास गर्ने प्रयास थालिएको छ।
1: पुरानो घरहरू हामीले अवलोकन गर्न सकिन्छ। हाम्रा पुराना पुर्खाहरूले कलात्मक आफ्नै हात र विभिन्न हात हतियारले बनाएको सिपहरू हामीले हाम्रो लेक गाउँमा हेर्न सकिन्छ। हामीले लेक गाउँलाई मगर बस्तीको लेक गाउँको नार्सिङलाई म्युजियम भनेर पनि हामीले कुरा गरिन्छ। हामीले
0: लेक गाउँको पृष्ठभूमिमा धौलागिरी अन्नपूर्ण निलगिरी मानापाथी र बराहा शिखर हिमाल छन्। ब्रिटिस रक्षा मन्त्री सवार रोयल एयरफोर्सको जेट रूसी सिमाना नजिकै पुग्दा संचार प्रणाली अवरुद्ध पारिएको खुलेको छ। इस्टोनियामा आफ्ना सैनिकहरूलाई भेटेर यसै साता फर्कने क्रममा रहेका मन्त्री जोन हिली चढेको विमानमा संकेत जाम गराइएको हो। थप जानकारी बीबीसीका टिम मोफार्टबाट।
2: We understand he was flying back to the UK when this electronic attack happened. During this attack, smartphones and laptops were unable to be connected to the internet on the flight, and pilots had to use a different navigation system because the plane's GPS was disabled for the entire 3 hours.
0: रक्षा अधिकारीहरूले रूसको यस्तो गतिविधि जथाभावी हस्तक्षेप हो भन्दै रक्षा मन्त्रालयका अधिकारीहरूले संकेत जाम हुँदा उपलब्ध हुने विकल्प प्रयोग गरिएको बताएका छन्। युक्रेनको केभमा रूसले गरेको श्रृङ्खलाबद्ध क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा 4 जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसबाट हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग भएको बताउनु भएको छ। 83 जना घाइते भएको आक्रमणमा 600 ड्रोन र 90 क्षेप्यास्त्र प्रयोग भएको उहाँको भनाइ छ। युक्रेनका लागि अमेरिकाका पूर्व राजदूत जोन हफ्सका अनुसार मस्कोले गरेको आक्रमणले रूस कमजोर भइरहेको देखिन्छ।
3: The Ukrainians are killing Russian soldiers and wounding Russian soldiers at the rate of 35,000 a month. So the Russians are unable to replace all the soldiers they lose. And while Ukrainian forces are seriously reducing munitions productions and oil and gas installations in Russia, all Russia can do in response is to kill Ukrainian civilians.
0: नेपालले साफ महिला च्याम्पियनसिपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुवै टोलीले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। खेल भारतको गोवाको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार अपरान्ह 4:45 शुरू हुनेछ। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। नेपाल सन् 2010 सन् 2012 2014 19 22 र 24 संस्करणमा उपविजेता बनेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: पोखरा महानगरपालिकाको फिर्के खोलालाई भोलिसम्म अतिक्रमण मुक्त बनाइने भएको छ। नगर प्रमुख धनराज आचार्यले भोलिसम्म खोलाघर खाली गरिसक्ने लक्ष्य रहेको बताउनु भएको हो। महानगरका 8 वडा हुँदै बग्ने करिब 6 किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र खोलाघरमा बनेका संरचना हिजोदेखि हटाउन शुरू गरिएको हो। पहिलो दिन हिजो खोलाघर क्षेत्रका 8 स्थायी र 12 अस्थायी गरी 20 वटा संरचना हटाइएको छ। 2080 सालमा महानगरको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार महानगरको मध्यभाग हुँदै बग्ने फिर्के खोलाको बहाव क्षेत्रमा 160 वटा संरचना छन्। संरचना हटाउने क्रममा खोलाको प्राकृतिक बहावमा अवरोध नहोस् भनेर विशेष प्राविधिक टोली समेत परिचालन गरिएको छ। टोलीले पुरिएका वा जोखिमयुक्त स्थान पहिचान गरी रणनीति तयार पार्ने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो। वडा नम्बर 2, 18, 4, 5, 7, 8, 6 र 17 हुँदै फेवातालमा मिसिने फिर्के खोलामा तालभन्दा करिब 1 किलोमिटर माथि बिलौदी खोला पनि मिसिन्छ। महानगरपालिकाले अतिक्रमित संरचना हटाउन दिएको 35 दिने म्याद शनिबार सकिएपछि हिजो बिहानदेखि डोजर चलाइएको हो। पहिलो चरणमा खोलाको बहाव क्षेत्र खाली गर्ने र दोस्रो चरणमा मापदण्डभित्रका संरचना हटाउने तयारी छ। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने लगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभएको छ। प्रदेश प्रमुख दिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा यही जेठ 5 गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो। वर्षीय अधिवेशनको रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ। गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरूका विद्यालयमा पठन पाठन प्रभावित भएको छ। गर्मी अत्यधिक बढेपछि कतिपय क्षेत्रमा विद्यालयमा बिदा दिन थालिएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले बताएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही पालिकाले गर्मी विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। यस्तै कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी 3 दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा विदा दिएको छ। शुक्लाफाटा नगरपालिकाले पनि विदा दिने विषयमा छलफल गरी निर्णय लिइने जनाएको छ। विद्यालयका अनुसार गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षा कोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या देखिन थालेको छ। चीनले नेपालका राजनीति कर्मी विरूद्ध नकारात्मक समाचार बनाउन एकजना चिनिया नागरिकले नेपाली संचार माध्यमका पत्रकारलाई घुस दिने प्रयास गरेको हल्ला सामाजिक सञ्जालमा फैलिएको भन्दै यसलाई नपत्याउन नेपाली पक्षसँग आग्रह गरेको छ। नेपालमा रहेको चिनिया दूतावासका प्रवक्ता माओनिङले विज्ञप्ति जारी गर्दै चीनको बदनाम गर्ने यस्ता कामको कड़ा निन्दा गर्नुभएको छ। साथै यो विषयमा गहन अनुसन्धान गर्न नेपाली अधिकारीहरूलाई उहाँले आग्रह पनि गर्नुभएको छ। दुई मुलुकको साझा हितमा काम गर्न चीन तयार रहेको दूतावासको भनाइ छ। ब्रिटिश रक्षा मन्त्री सवार रोयल एयरफोर्सको जेट रूसी सिमाना नजिकै पुग्दा संचार प्रणाली अवरूद्ध पारिएको खुलेको छ। इस्टोनियामा आफ्ना सैनिकहरूलाई भेटेर यसै साता फर्कने क्रममा रहेका मन्त्री जोन हिली चढ़ेको विमानमा संकेत जाम गराइएको हो। थप जानकारी बीबीसीका टीम मोफाटबाट।
1: We understand he was flying back to the UK when this electronic attack happened. During this attack, smartphones and laptops were unable to be connected to the internet on the flight, and pilots had to use a different navigation system because the plane's GPS was disabled for the entire 3 hours.
0: रक्षा अधिकारीहरूले रूसको यसको यस्तो गतिविधि जथाभावी हस्तक्षेप हो भन्दै रक्षा मन्त्रालयका अधिकारीहरूले संकेत जाम हुँदा उपलब्ध हुने विकल्प प्रयोग गरिएको बताएका छन्। नेपाली बजारमा आज सुन चाँदीको भाव बढेको छ। हिजो तोलामा 2,800 रुपियाँ घटेको सुनको भाव आज प्रति तोला 1,900 रुपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोला 2,92,800 रुपियाँमा किनबेच भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। हिजो प्रति तोला 5,010 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 5,150 रुपियाँमा किनबेच भइरहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: लुसिफर राइजिङ नाटक मञ्चनमा अवरोध गरेर लोकतन्त्रमाथि प्रहार भएको कलाकार तथा स्रष्टाहरूले बताएका छन्। काठमाडौँ थापागाउँमा एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक लुसिफर राइजिङको प्रदर्शन राजनीतिक दबावका कारण रोकिएको भन्दै आपत्ति जनाइएको हो। निर्देशक गणेश देव पाण्डेले लोकतन्त्रको आधारभूत मान्यता र वाक स्वतन्त्रता हनन भएको बताउनुभयो। नाटक प्रहसन रोक्न दबाव दिनेमाथि अनुसन्धान र कारवाही गर्न पाण्डेले माग राख्नुभएको छ। कानून व्यवसायी आरबी कार्कीले नाटक प्रहसन रोक्नुका सम्भावित कारण खुलाउनु भएको छ।
1: लुसिफर राइजिङ समान टाइटल मिल्ने खालको चाहिँ अब नाटक मञ्चन हुन थाल्यो। त्यो नाटक देखिसकेपछि मान्छेले वास्तविकता पनि पहिचान्न सक्छन्, अर्थात् तुलना कम्प्यारिजन पनि गर्न सक्छन्। त्यो भइसके पछाडि उनीहरूले चाहिँ खतरा देख्न थाल्यो क्या, अनि बन्द गर्न थाल्यो।
0: अज्ञात राजनीतिक प्रवृत्ति तथा व्यक्तिगत दबावका कारण नाटक रोक्न बाध्य भएको भन्दै दर्शकलाई नाटक घरबाट फर्काइएको छ। एजेट 1 गतेदेखि चलिरहेको नाटक 20 गतेसम्म देखाउने कार्यक्रम थियो। कतिपय व्यक्तिहरूले नाटक घरमा तथा अन्यले फोन गरेर नाटक रोक्न दबाव दिएका बताइएको छ। पूर्ववर्ती सरकारका भौतिक योजना मन्त्री कुलमान घिसिङले भौतिक विकासका काममा अवरोध भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नागडुङ्गा मुगलिङ सडक खण्ड निर्माण ठप्प भएको ध्यानाकर्षणपछि घिसिङले काठमाडौँको गोकर्णेश्वर 5 जम्बु डाँडा क्षेत्रमा टल व्यवस्थापन तथा सडक स्तर उन्नति कार्य रोकिएको बताउनु भएको छ। आफू मन्त्री हुँदा नियमित अनुगमन गरी कामलाई तीव्रता दिइएको भए पनि अहिले सुक्षेत्रको काम पुनः रोकिएको अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको उहाँको भनाइ छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई रोकिएको काम तत्काल पुनः सञ्चालन गर्न उहाँले गम्भीर ध्यानाकर्षण गराउने बताउनु भएको छ। सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जी विरुद्ध दायर गरेको रिटमा सुनवाईका लागि आज पेशी तोकिएको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनवाई हुँदैछ। यो रिटमा आज दोस्रो सुनवाई हुन लागेको हो। देउवा विरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्यधिक तातो हावाको प्रभाव लूको अवस्था कायमै रहने बताएका छन्।
2: अत्यधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा 3-4 दिन अघिदेखि नै सुरु भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका 2 वा 2 भन्दा बढी मौसम मापन केन्द्रमा लगातार 2 दिनभन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नागेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढ़ीको 39 देखि 41, विराटनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेससहित बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र उपत्यका र खोत क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उपतिले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्यधिक गर्मीको बेला बालबालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिन युक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
0: बागमती प्रदेशसभाको भर्खर अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो 1 बजे प्रदेशसभा बैठकमा मुख्यमन्त्री सहित सबै दलका संसदीय दलका नेताहरूले धारणा राख्ने सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यस्तै लुम्बिनी प्रदेश सरकारले आउँदो नीति तथा कार्यक्रम प्रदेशसभामा ल्याउँदैछ। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन पनि आजदेखि नै सुरु हुँदैछ। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वन क्षेत्रमा पर्ने रुखको छपान कार्य सम्पन्न भएको छ।
3: आयोजनाको प्याकेज 3 अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रूखहरूमा छपान कार्य सकिएको हो। दमौली भरतपुर 220 केभी प्रसारण लाइनको मार्ग अधिकारमा पर्ने चितवनको राष्ट्रिय वनमा रहेका रूखको छपान कार्य सकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो।
0: नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। खेल भारत गुवाको जवाहरलाल नेहरू रङ्गशालामा हुँदैछ। खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती सेनाको विशेष कार्यदलका 9 सैनिकले सगरमाथा चढेका छन्। रेन्जर रेजिमेन्टका सदस्यहरूले आधा शिविर फर्केपछि आरोहणको जानकारी दिएका हुन्। द चिफ अफ द जनरल स्टाफ जनरल सर रोन वाकरले आरोहण दलका सदस्यलाई बधाई दिनुभएको छ। अनुशासन र लगनशीलताका कारण आरोहण सफल भएको भन्दै उहाँले बधाई दिनुभएको हो। बिएफपिएसको आंशिक सहयोग रहेको आरोहणका लागि सैनिकहरूले 1 तयारी गरिरहेका थिए। आरोहणका क्रममा उनीहरूले भविष्यका आरोहणमा प्रयोग हुन सक्ने तथ्याङ्क पनि बटुलेका छन्। प्रतिपक्षी दलहरूको चर्को दबाव व्यवस्था गर्दै प्रतिनिधि सभा बैठकको सम्बोधन छल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्नुहुने भएको छ। यही जेठ 15 हुने गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गर्नुभएको हो। यसअघि दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास भए पनि यसपटक संविधानको धारा 66 उपधारा 2 बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार गरिएको हो। संविधानको यो उपधारामा प्रधानमन्त्री मार्फत पेश हुने मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रपतिले कार्य सम्पादन गर्ने उल्लेख छ। प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दिपा दाहालले पनि गणतन्त्र दिवसलाई सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्राचार भएको पुष्टि गर्नुभएको छ। नेपाल 2065 जेठ 15 गणतन्त्र घोषणा भए यता वर्षेनी जेठ 15 गणतन्त्र दिवसमा टुनी खेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन थियो। प्रधानमन्त्री शाहले यसअघि सरकारको नीति कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। त्यस्तै नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब दिन पनि जानुभएको थिएन। प्रतिनिधि सभा नियमावली अनुसार सदन चलेको बेला हरेक महिनाको 7 प्रधानमन्त्री संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान भए पनि शाहले अटेरी गर्दै आउनुभएको छ। प्रधानमन्त्री बनेपछि बालेनले देशवासीका नाममा सम्बोधन समेत गर्नुभएको छैन। मन्त्री परिषद बैठक आज दिउँसो बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो 3:30 बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना गरेको आरोपमा लागेकी ज्योति गुरुङका नाममा ललितपुर जिल्ला अदालतले 21 सार्वजनिक सूचना जारी गरेको छ। कङ्ग्रेस नेता धनराज गुरुङकी पूर्ववत्नी समेत रहेकी ज्योतिलाई सबूत प्रमाणसहित अदालतमा उपस्थित भई प्रत्युत्तर पेश गर्न निर्देशन दिइएको हो। सहकारीको करिब 12.5 करोड रुपियाँ हिनामिना गरी फरार रहेको भन्दै ज्योति विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस समेत जारी भइसकेको छ। अदालतले गोर्खापत्रमा सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक 21 आफै वा प्रतिनिधि मार्फत उपस्थित हुन भनेको छ। तोकिएको समयभित्र उपस्थित नभए कानुन बमोजिम मुद्दा अघि बढ्ने र पछि कुनै उजुर नलाग्ने अदालतले स्पष्ट पारेको छ। चीनले नेपालका राजनीतिक कर्मी विरुद्ध नकारात्मक समाचार बनाउन एक चिनियाँ नागरिकले नेपाली सञ्चार माध्यमका पत्रकारलाई घुस दिने प्रयास गरेको हल्ला सामाजिक सञ्जालमा फैलिएको भन्दै यसलाई नपत्याउन नेपाली पक्षलाई आग्रह गरेको छ। नेपालमा रहेको चिनियाँ दूतावासका प्रवक्ता माओनिङले विज्ञप्ति जारी गरी चीनको बदनाम गर्ने यस्ता कार्यको कडा निन्दा गर्ने बताउनु भएको छ। बुटवल पाल्पा सुरुङ मार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
4: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ।
3: पोखराको फेवातालमा राष्ट्रिय स्तरको खुल्ला डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ।
5: फेवा डुङ्गा व्यवसाय संगठनको आयोजनामा यही जेठ 18 तेस्रो संस्करणको पुरुष तथा महिला दुवै समूहको प्रतियोगिता हुने भएको हो। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्नु, पर्यटन प्रवर्धन गर्नु र सम्भावित दुर्घटनाबारे सचेतना फैलाउनु रहेको छ। पुरूषतर्फ बाराही घाटदेखि लेक हाउससम्म करिब 3 र महिलातर्फ बाराही घाटदेखि लिची गार्डनसम्म 2 दूरीमा दौड़ हुनेछ। प्रतियोगितामा पुरूषतर्फ 35 र महिलातर्फ 15 टोलीको सहभागिता रहनेछ।
3: बेलायती रक्षा मन्त्री सवाल रोयल एयरफोर्सको जेट रुसी सिमाना नजिकै पुग्दा सञ्चार प्रणाली अवरुद्ध पारिएको खुलेको छ। इस्टोनियामा आफ्ना सैनिकहरूलाई भेटेर यसै साता फर्किने क्रममा रहेका मन्त्री जोन हिली चढेको विमानमा सङ्केत जाम गरिएको हो। थप जानकारी बीबीसीका टिम मुफाटबाट।
2: He was flying back to the UK when this electronic attack happened. During this attack, smartphones and laptops were unable to be connected to the internet.
3: Namaskar.
0: BFBS, Gorkha Radio.

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा कायम रहेको गोला प्रथामा आधारित पेशी प्रणाली नहटाउन खबरदारी गरेको छ. गोला प्रथाको विकल्पमा प्रधान न्यायाधीशबाट प्रत्यक्ष पेशी निर्धारण गर्ने व्यवस्था लागू भएमा न्यायपालिकाको स्वतन्त्रता प्रभावित हुने भन्दै बार अध्यक्ष विजय प्रसाद मिश्रले यो प्रणाली परिवर्तन गरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो. अध्यक्ष मिश्रले प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी अभ्यासमाथि समेत प्रश्न उठाउनु भएको छ.
4: यो गोला प्रथा हटाउने भन्ने कुरा आइरहेछ. गोला हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी. अनि अर्को अब यो हाम्रो प्रधान न्यायाधीश हुनलाई ट्याग तपस्या होइन, प्रधानमन्त्री संवैधानिक परिषदलाई जे मन लाग्यो उसैलाई लगेर अब ट्याग तपस्याको सत्ता प्रधानमन्त्रीलाई मन पराउने तत्त्व र व्यक्तित्व विकास गर्नुपर्ने भाष्य भयो नेपालमा निर्माण भएको हो कि अब यसलाई स्वीकार गर्ने कि हटाउने. अब जे बोल्दा नि ट्रोल बनाएर यो झोले हो यो काम छैन यसको भने 10,000 मान्छे परिचालित छ अहिले ट्रोल लेख्ने. अब यो नै हामीले विवेक त गुमाउनु भएन.
3: सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस गरेको वा फैसला आएको दिन सामाजिक सञ्जाल नहेर्न वकिल र न्यायाधीशलाई सुझाव दिनुभएको छ. सार्वजनिक चासोका मुद्दामा आउने फैसलामाथिको प्रतिक्रियाले मनोवैज्ञानिक असर पर्न सक्ने भन्दै उहाँले न्यायाधीश र कानून व्यवसायलाई सामाजिक सञ्जालप्रति सतर्क गराउनु भएको हो. काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रियामा बोल्दै न्यायाधीश पोखरेल,
5: जुन दिन तपाईँले पब्लिकको अलिकति चासो भएको मुद्दामा बहस पैरवी गर्नुहुन्छ या हामी न्यायाधीशहरूले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने. अब कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दा बहस गर्यो, जित्या छ, अब राम्रो गर्यो, त्यसको रिजल्ट राम्रो आएको छ भन्ने प्रशंसा आउँछ, ओहो म त भयङ्कर रहेछु भन्ने खालको मेरो दिमाग बन्छ. अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रहेछु भन्ने खालको बन्छ. त्यसले गर्दाखेरि तपाईँले त्यो दिनको बेलुकाको फेसबुक र ट्विटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट त्यो भाष्य चाहिँ चेन्ज भइसकेको हुन्छ. त्यसले गर्दाखेरि मेरो हम्बल रिक्वेस्ट यहाँ भर्खर न्यायाधीश वकिलहरूलाई चाहिँ जुन दिन तपाईँले पब्लिकको अलिक बढी चासो भएको मुद्दामा बहस फेरी अथवा फैसला गर्नुहुन्छ त्यो दिनको बेलुकाको चाहिँ के भन्न हेर्ने.
3: थादिङको रुबी भ्यालीमा साइक्लिङ गर्दा भिरमा पुगेर अड्किएका पुरूषको उद्धार भएको छ. नेपाली सेनाले काठमाडौँ कपन निवासी पुरूष थादिङ रुबी भ्याली 3 सवालुङ भिरमा अड्किएको अवस्थामा उद्धार गरिएको जनाएको छ. ती पुरूष साइक्लिङ गर्ने क्रममा 200 मिटर हाराहारी तल खसेर अड्किएको अवस्थामा भैरवगण बोराङबाट खटिएको टोलीले उद्धार गरेको हो. उद्धार गरिएका पुरूषलाई 7 किलोमिटर परसम्म स्ट्रेचरमा बोकेर हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ. लुसिफर राइजिङ नाटक मञ्चनमा अवरोध गरेर लोकतन्त्रमाथि प्रहार भएको कलाकार तथा श्रष्टाहरूले बताएका छन्। काठमाडौँ थापागाउँमा एक थिएटर नेपाल मा मञ्चन भइरहेको नाटक लुसिफर राइजिङको प्रदर्शन राजनैतिक दबावका कारण रोकिएको भन्दै आपत्ति जनाइएको हो. निर्देशक गणेश देव पाण्डेले लोकतन्त्रको आधारभूत मान्यता वा र वाक स्वतन्त्रता हनन भएको बताउनु भएको छ. नाटक प्रहसन रोक्न दबाव दिनेमाथि अनुसन्धान र कारवाही गर्न पाण्डेले माग गर्नुभएको छ. कानून व्यवसायी आरबी कार्कीले नाटक प्रहसन रोक्नुका सम्भावित कारण खुलाउनु भएको छ.
6: लुसिफर राइजिङ सामान टाइटल मिल्ने खालको चाहिँ अब नाटक मञ्चन हुन थाल्यो. त्यो नाटक देखिसकेपछि मान्छेले वास्तविकता पनि पहिचान सक्छन्, अर्थात् तुलना कम्प्यारिजन पनि गर्न सक्छन्. त्यो भइसके पछाडि उनीहरूले चाहिँ खतरा देख्न थाल्यो क्या, अनि बन्द गर्न थाल्यो.
3: अज्ञात राजनैतिक प्रवृत्ति र व्यक्तिको दबावका कारण नाटक रोक्न बाध्य भएको भन्दै दर्शकलाई नाटक घरबाट फर्काइएको छ. यही जेठ 1 गतेदेखि चलिरहेको नाटक 20 गतेसम्म देखाउने कार्यक्रम थियो. कतिपय व्यक्तिले नाटकघरमा तथा अन्यले फोन गरेर नाटक रोक्न दबाव दिएको बताइएको छ. म्याग्दीको अन्नपूर्ण 4 रहेको नर्च्याङले बनाएको मगर संग्रहालयको पहिचान फैलिँदै गएको छ. समुद्री सतहदेखि 2,000 मिटर उचाइको पहाड़ी पाखामा 100 घर परिवारको बसोबास रहेको लेक गाउँले परम्परागत जीवनशैली र संस्कृतिका कारण छुट्टै परिचय बनाएको हो. वडा सदस्य श्याम पूर्जाका अनुसार मगर समुदायको संस्कार संस्कृति कला र शिवको अध्ययन स्थलका रूपमा लेक गाउँलाई विकास गर्ने प्रयास थालिएको छ.
2: हामीले अवलोकन गर्न सकिन्छ। हाम्रा पुराना पुर्खाहरूले चाहिँ कलात्मक आफ्नै हात र विभिन्न हात हतियारले बनाएको सिपहरू चाहिँ हामीले चाहिँ हाम्रो लेगाउँमा चाहिँ हेर्न सकिन्छ। हामीले लेगाउँलाई चाहिँ मगर बस्तीको लेगाउँको नार्सिङलाई चाहिँ म्युजियम।
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा कायम रहेको गोला प्रथामा आधारित पेशी प्रणाली नहटाउन खबरदारी गरेको छ. गोला प्रथाको विकल्पमा प्रधान न्यायाधीशबाट प्रत्यक्ष पेशी निर्धारण गर्ने व्यवस्था लागू भएमा न्यायपालिकाको स्वतन्त्रता प्रभावित हुने भन्दै बार अध्यक्ष विजय प्रसाद मिश्रले यो प्रणाली परिवर्तन गरी आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो. अध्यक्ष मिश्रले प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी अभ्यासमाथि समेत प्रश्न उठाउनु भएको छ.
4: यो गोला प्रथा हटाउने भन्ने कुरा आइरहेछ. गोला हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी. अनि अर्को अब यो हाम्रो प्रधान न्यायाधीश हुनलाई ट्याग तपाईँ होइन, प्रधानमन्त्री संवैधानिक परिषदलाई जे मन लाग्यो उसैलाई लगेर अब ट्याग तपस्याको सत्ता प्रधानमन्त्रीलाई मन पराउने तत्त्व र व्यक्तित्व विकास गर्नुपर्ने भाष्य भयो नेपालमा निर्माण भएको हो कि अब यसलाई स्वीकार गर्ने कि हटाउने. अब जे बोल्दा नि ट्रोल बनाएर यो झोले हो यो काम छैन यसको भने 10,000 मान्छे परिचालित रहेछ अहिले ट्रोल लेख्ने. अब यो बेला नि हामीले विवेक त गुमाउनु भएन.
3: सरकारले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन पूर्ण प्रतिबद्ध रहेको बताएको छ. आज बसेको कानून न्याय तथा संसदीय समितिको बैठकमा बोल्दै कानून मन्त्री सुविता गौतम भाषा परीक्षा पास गरेर पनि रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका युवाहरूले माइती घर मण्डलमा प्रदर्शन गरेका छन्. इपिएस प्रणाली सुधारको माग गर्दै एग्रिकल्चर स्किल टेस्ट तथा म्यानुफ्याक्चर स्किल टेस्ट उत्तीर्ण युवाहरूले विरोध गरेका हुन्. प्रदर्शनमा सहभागीहरूले पास भएकालाई न्याय दिए, इपिएस प्रणाली पारदर्शी बनाऊ लगायतका नारासहित सरकारसँग तत्काल समस्या समाधानको माग गरेका छन्. उनीहरूले लामो समयदेखि परीक्षा उत्तीर्ण भएर पनि प्रक्रिया अगाडि बढ्न बढ्दा मानसिक आर्थिक तथा सामाजिक पीडा भोग्नु परेको गुनासो गरेका छन्. प्रतिपक्षी दलहरूको चर्को दबाव व्यवस्था गर्दै प्रतिनिधि सभा बैठकको सम्बोधन चल्दिआएका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्नुहुने भएको छ. एजेट 15 गते हुने गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गर्नुभएको हो. यसअघि गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास भए पनि यसपटक संविधानको धारा 66 उपधारा 2 बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार गरिएको हो. संविधानको यो उपधारामा प्रधानमन्त्री मार्फत पेश हुने मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रपतिले कार्य सम्पादन गर्ने उल्लेख छ. सरकारी सूचना सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णय विरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासङ्घले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ. सरकारी सूचना वितरणमा विभेद हटाउन र श्रमजीवी पत्रकारको पक्षमा पहल कदम लिन भन्दै महासङ्घले आज सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको हो. महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहल कदम लिन र सरकारी सूचना वितरणमा विभेद हटाउन माग गरेको छ. राष्ट्रिय सभा अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाउँदै महासङ्घकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको श्रमको पक्षमा सकारात्मक पहल नलिएको र सरकारले खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना सरकारी सञ्चार माध्यमले मात्र दिने विभेदकारी निर्णय विरुद्ध आन्दोलनमा रहेको जानकारी गराउनु भयो. नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्नुभएको छ. यो आरोहणसँगै निलमले नेपालको LGBTQ प्लस समुदायबाट सगरमाथा चुसुरो पुग्ने पहिलो ट्रान्स महिलाको कृतिमान बनाउनु भएको छ. जेठ 9 गते शनिबार निलम सगरमाथाको चुचुरोमा पुग्नु भएको हो. उहाँको ऐतिहासिक आरोहणलाई नेपालका युवा मानव अधिकार कर्मी तथा एलजीबीटीक्यू समुदायले समावेशिता, समानता र प्रतिनिधित्वको दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। बेल्जियममा पहिलोपटक हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका सात नेपाली क्रिकेटरले प्रतियोगिता खेल्न नपाउने भएका छन्। नेपाल राष्ट्रिय क्रिकेट टिमको तालिकासँग जोडेपछि उनीहरूलाई क्यानले अनुमति दिन नसकेको हो।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाई विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ। प्रसाईको बयान आज नसकिएकाले भोलि उपस्थित गराउने गरी अहिले प्रसाईलाई अदालतले हिरासतमै पठाएको छ। प्रहरीले 4 जेठमा प्रसाईलाई वीरगंजको होटल दियालोबाट पक्राउ गरेको थियो। उहाँले सार्वजनिक नैतिकता शिष्टाचार विरूद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जनजात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ। पश्चिम तराईमा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। आज पश्चिम तराईका विभिन्न जिल्लामा उच्च तापक्रम मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोहलपुरमा 39 डिग्री, नेपालगंजमा 40, धनगढ़ीमा 39 डिग्री तथा भैरहमा 37 डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। हिजो पनि यी क्षेत्रमा तापक्रम 38 देखि 40 डिग्री सेल्सियससम्म पुगेको थियो। महाशाखाले यसअघि पश्चिम नेपालका तराई भूभागमा तातो लहर चल्ने चेतावनी जारी गरेको थियो। गर्मीका कारण अस्पतालहरूमा पनि बिरामीको चाप बढ़ेको छ। दाङगोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगंजको बेरी अस्पताल लगायत अस्पतालमा गर्मीजन्य समस्या लिएर उपचारका लागि आउने संख्या बढ़ेको छ। फेरि अस्पतालका प्रमुख डाक्टर नवीन दर्नालका अनुसार दैनिक औसत 50 देखि 60 जना गर्मीसँग सम्बन्धित बिरामी अस्पताल आउन थालेका छन्। बिरामीहरू टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर कमजोर हुने समस्या लिएर अस्पताल आउने गरेको उहाँको भनाइ छ। सिराहाको बरियारपट्टीको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णय विरूद्ध धनगढ़ीमय नगरपालिका 9 0 माइल चौक मा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन्। छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्। नेपाल सरकारले 21 वैशाखमा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय आन्दोलित बनेका हुन्। यसअघि 25 वैशाखदेखि 27 वैशाखसम्म उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए। सरकारी सूचना सरकारी संचार माध्यमलाई मात्र दिने निर्णय विरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ। सरकारी सूचना वितरणमा विभेद हटाउन र श्रमजीवी पत्रकारको पक्षमा पहल कदमी लिन भन्दै महासंघले आज सभामुख टोल प्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको हो। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहल कदमी लिन र सरकारी सूचना वितरणमा विभेद हटाउन माग गरेको छ। राष्ट्रिय सभा अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाउँदै महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको श्रमको पक्षमा सकारात्मक पहल नलिएको र सरकारले खर्च कटौतीको भावनामा सबै तहको सरकारी सूचना सरकारी संचार माध्यमलाई मात्र दिने विभेदकारी निर्णय विरूद्ध आन्दोलनमा रहेको जानकारी गराउनु भएको हो। उहाँले सरकारी सूचना वितरणमा विभेद हटाउनु पर्ने, संचार जगत मैत्री कानून बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। रोयल एयरफोर्सको विमानको संकेत रोकिदिएको भन्दै बेलायती रक्षा मन्त्रालयले रसियामाथि आक्रोश पोखेको छ। इस्टोनियामा बेलायती सैनिकलाई भेटेर बेलायती रक्षा राज्यमन्त्री जोन हिली 4 दिन अघि फर्किनु भएको छ। थप सुसन बुकबाट।
4: The attack meant Royal Air Force pilots had to use a different navigation system with the plane's GPS disabled during the flight. It happened a day after it emerged that 2 Russian warplanes had repeatedly and dangerously intercepted an RAF spy plane over the Black Sea last month. It's not known if Mr. Healy was purposely targeted. The Ministry of Defence says this is reckless Russian interference, but the RAF is well prepared to deal with this activity.
3: नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्नुभएको छ। यो आरोहणसँगै निलमले नेपालको एलजीबीटीक्यू समुदायबाट सगरमाथाको चुचुरो पुग्ने पहिलो ट्रान्स महिलाको कीर्तिमान बनाउनु भएको छ। जेठ 9 गते शनिबार निलम सगरमाथाको चुचुरोमा पुग्नु भएको हो। उहाँको ऐतिहासिक आरोहणलाई नेपालका युवा मानवाधिकार कर्मी तथा एलजीबीटीक्यू समुदायले समावेशिता, समानता र प्रतिनिधित्वको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्च फ्रेन्चाइज क्रिकेटमा छनौट भएका सात नेपाली क्रिकेटरले प्रतियोगिता खेल्न नपाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमको तालिकासँग जुधेपछि उनीहरूलाई क्यानले अनुमति नदिएको हो। बेल्जियमको EU T20 क्रिकेट लिगमा नेपालका आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, ललित राजवंशी, सन्दीप लामिछाने, लोकेश बम, ईशान पाण्डे र गुलशन झा खरिद भएका थिए। उनीहरूमध्ये ईशान र गुलशनलाई मात्र ज्ञानले नो आउटपुट।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: प्रधानमन्त्री वीरेन्द्र शाहले युरोपेलीसँग आबद्ध र त्यसका राजदूत तथा मिशन प्रमुखसँग अलग्गै छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले नेपालमा क्रियाशील युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग संयुक्त भेटघा वार्ता गर्नुहुने भएको हो। प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सरकारले सहकारीमा भएको वेथिति जाँच बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ। आज बसेको मन्त्री परिषद बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
4: नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमेकेरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने, दोस्रोमा कृषि वन तथा पर्यावरण मन्त्रालयको छ, आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्ने, भूमि व्यवस्थापन सहकारी सङ्घीय मामिला मन्त्रालयको सहकारीमा भएको वेतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डङ्गोललाई नियुक्ति गर्ने।
3: प्रधानमन्त्री वीरेन्द्र शाह गणतन्त्र दिवसमा नबोल्ने बारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता पोखरेलले आवश्यक परेका बेला बोल्ने भन्दै जवाफ फर्काउनु भएको छ।
5: यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन। आज आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
3: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 सदस्यले सगरमाथा चढेका हुन्। आधार शिविर फर्केपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
6: The Chief of the General Staff, General Sir Roland Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army, although the climbers themselves had a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
3: कर्णालीका सरकारी कार्यालय र सार्वजनिक संस्थाको बेरोजू 77 करोड़भन्दा बढी देखिएको छ। महालेखा कार्यालयले कर्णालीका 125 सरकारी कार्यालय 12 समिति र संस्थासहित 137 निकायको 37 अर्ब 20 करोड़को लेखा परीक्षण गर्दा 77 करोड़ 35 लाख बेरोजू फेला परेको हो। नियमित गर्नुपर्ने बेरोजू 51 करोड़ 2 लाख, असुल गर्नुपर्ने बेरोजू 19 करोड़ 5 लाख र पेस्की बेरोजू 7 करोड़ 27 लाख देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कर्णालीको सबैभन्दा बढी बेरोजू भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा देखिएको छ। यो मन्त्रालयमा 39 करोड़ 28 लाख हाराहारी बेरोजू कायम भएको छ। यस्तै सामाजिक विकास मन्त्रालयमा 17 करोड़ 70 लाख, आन्तरिक मामला तथा कानून मन्त्रालयमा 9 करोड़ 25 लाख, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा 4 करोड़ 22 लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा 2 करोड़ 51 लाख बेरोजू कायम भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। मेडिकल व्यवसायी दुर्गा प्रसाई विरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाई विरूद्ध साइबर अपराधको कसुर र राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ। प्रसाईको बयान आज नसकेकाले भोलि उपस्थित गराउने गरी अहिले प्रसाईलाई अदालतले हिरासतमै पठाएको छ। प्रसाईले 4 जेठमा प्रसाईलाई वीरगंजको होटल तियालोबाट पक्राउ गरिएको थियो। उनले सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जनजाति जातजाति र सम्प्रदायविद बीचको सुमधुर सम्बन्धमा खलल पार्ने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ। नकली सर्टिफिकेट देखाएर शिक्षक बनेका नवलपरासी विनय त्रिवेणी गाउँपालिका दुईका कृष्णबहादुर खनगाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खनगाहले शिक्षकमा जागिर खाने गरी सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाँदै आएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार खनगाहले श्री भवानी माध्यमिक विद्यालय नवलपरासीमा 2059 मंगिर 1 गतेदेखि लागू हुने गरी अस्थायी प्रावि तहको शिक्षकको ओदा पाउन तथा 2075 चैत्र 29 सोही विद्यालयको प्राविधिकको स्थायी शिक्षकमा नियुक्तिका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको बताइएको छ। उनले भारतीय बोर्ड नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन कोहिमाबाट जारी भएका भनिएका एडमिट कार्ड मार्कसिट एण्ड माइग्रेन सर्टिफिकेट लगायतका योग्यता सम्बन्धी छोटा विवरण पेश गरेको उल्लेख छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ. आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो. देउवा दम्पतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँबाट अनुमति लिँदा नै प्रक्रिया नमिलेको सर्वोच्चले औल्याएको छ. नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ. आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग पूरा नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिएको हो. समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्थापना उचित व्यवस्थापन बिना डोजर लगाइएकाले संघर्षमा उत्रन बाध्य भएको बताउनु भएको छ. जेठ 3 र 4 गति बुटौलमा भएको विशाल जनप्रदर्शन सहित राष्ट्रिय भेला मार्फत संघर्ष कार्यक्रम तय गरेको र आफूहरूले उठाएका 15 माग पूरा नभए सोही अनुरूप संघर्ष चर्काउने पौडेलको चेतावनी छ. समितिले आफूहरूले शुरूमा सरकारलाई पीड़ितको न्यायका लागि ध्यान आकर्षण गराउने र नसुने त्यसको स्तर वृद्धि गर्दै लग्ने चेतावनी दिएको छ. सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई शहीद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र आत्महत्या गर्न बाध्य पार्ने दोषी उप कारवाही गर्न समेत माग गरिएको छ. सुकुम्बासी तथा पीड़ित भूमिहीनहरूलाई सरकारले लाल पूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति सहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानिक डोजर अभियान बन्द गर्नुपर्ने लगायतका 15 बुधे माग अघि सारिएको छ. यौन धन्दा चलाएको आरोपमा ठमेलबाट 5 विदेशी महिला पक्राउ परेका छन्. 4 युगाण्डाका र 1 केन्याका महिला पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताउनु भएको छ. स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, बाटो सेक्दै यौन क्रियाकलापमा पैसा बार्गेनिङ गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ. पक्राउ परेकाहरू विरूद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ. अमेरिकासँग सम्झौता भएमा लेबनान सहित सबै मोर्चाका लड़ाईमा लागू हुने इरानी सरकारका प्रवक्ताले बताएका छन्. आपतकालीन सहायता कर्मीलाई इजरायलले निशाना बनाएको लेबनानको भनाई आएका बेला ती प्रवक्ताको भनाई आएको छ. इजरायली आक्रमणमा कम्तीमा 7 मृत्यु भएको छ. पारामेडिक इब्राहिम डियाबका नजिकका साथी पनि सो आक्रमणमा मारिएका छन्. बेलायती मौसम कार्यालयले यो महिना मुलुकमा औधी गर्मी हुने अनुमान गरेको छ. रातको तापक्रम यसअघि नै तोडिएको छ. गैरातीको तापक्रम 19.4 डिग्री सेल्सियस भन्दा तल झरेको थिएन भने दक्षिण इङ्ल्याण्डको तापक्रम आज 35 डिग्रीसम्म पुग्ने अनुमान छ. गर्मी पढेसँगै बाहिरका पौडी पोखरी र समुद्री किनार परिभरा हुन थालेका छन्. लिडो म्यानेजर स्टेफेन होमरले जीवन रक्षक नभएको ठाउँमा पौडी खेल्नु जोखिमपूर्ण बन्न सक्ने भन्दै सतर्क गराउनु भएको छ.
4: It's very unsafe to swim in the rivers and stuff because there won't be anyone there to help you if you get into trouble in the water. Although it is warmer, especially in outdoor areas, the water will still be cold. You can easily get caught out.
3: जुम्लाको पातारासी गाउँपालिका 3 छुमचौरमा धान रोपाई सुरु भएको छ.
5: चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले पत्तारेसीमा जेठमै धान रोप्ने चलन छ. गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारी लगायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाई सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायले जानकारी दिनुभयो. मार्सी लोप हुन नदिन गाउँपालिकाको छुमचौर जिउलोमा सामूहिक रोपाई गर्ने चलन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागाईले जानकारी दिनुभयो. जिल्लामा 2888 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ. जसमध्ये 1068 हेक्टर अर्थात् 37% क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो. गत वर्षको कार्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्ला बाहिर करिब 175 मेट्रिक टन जुम्ली मार्सी धानको चामल बिक्रीबाट करिब 3,50,00,000 किसानले आमदानी गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ. परम्परागत खेती प्रविधिमा केही रोग किरा बढ्दा कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ. अनुसन्धानले आगामी वर्ष मार्ची 18, 20 र 22 सातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो।
3: स्वयंसेवी समूहहरूले बेलायतमा कुनै आक्रमण भएमा के गर्ने भन्ने बारे तयारी नभएको भन्दै सतर्क गराएका छन्। उनीहरूले प्रतिकारका लागि अग्रणी भूमिका खेल्ने गरी तयार रहन पनि सुझाव दिएका छन्। 1960 दशकमा विगत गरिएको जस्तै नयाँ खालको आधिकारिक नागरिक कक्षा संगठन बनाउन पनि उनीहरूले आह्वान गरेका छन्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 गते जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत्र 24 गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। प्रतिपक्षी दलहरूको चर्को दबाव व्यवस्था गर्दै प्रतिनिधि सभा बैठकको सम्बोधन छल्दै आएका प्रधानमन्त्री भालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्नुहुने भएको छ। जेठ 15 गते हुने गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गर्नुभएको हो। यसअघि गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास भए पनि यसपटक संविधानको धारा 66 उपधारा 2 बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार गरिएको हो। संविधानको यो उपधारामा प्रधानमन्त्री मार्फत पेश हुने मन्त्री परिषदको सिफारिश अनुसार राष्ट्रपतिले कार्य सम्पादन गर्ने उल्लेख छ। प्रधानमन्त्री बालिनकी प्रेस विज्ञ दीपा दाहालले पनि गणतन्त्र दिवसलाई सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्राचार भएको पुष्टि गर्नुभएको छ। नेपाल 2065 जेठ 15 गते गणतन्त्र घोषणा भए यता वर्षेनी जेठ 15 गणतन्त्र दिवसमा टोली खेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन थियो। प्रधानमन्त्री शाहले यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि जानुभएको थिएन। प्रतिनिधि सभा नियमावली अनुसार सदन चलेको बेला हरेक महिनाको पहिलो 7 दिनभित्र प्रधानमन्त्री संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान भए पनि शाहले अटेरी गर्दै आउनुभएको छ। प्रधानमन्त्री बनेपछि बालेनले देशवासीका नाममा सम्बोधन समेत गर्नुभएको छैन। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित पशुवासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै पूरा नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिएको छ। समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्थापना उचित व्यवस्थापन बिना डोजर लगाइएकाले संघर्षमा उत्रन बाध्य भएको बताउनु भएको छ। जेठ 3 र 4 गते बुटलमा भएको विशाल जनप्रदर्शनसहित राष्ट्रिय भेला मार्फत संघर्षका कार्यक्रम तय गरेको र आफूहरूले उठाएका 15 बुधे माग पूरा नभए सोही अनुरूप संघर्ष चर्काउने पौडेलको चेतावनी छ। समितिले आफूहरूले शुरूमा सरकारलाई पीड़ितको न्यायका लागि ध्यान आकर्षण गराउने र नसुने त्यसको स्तर वृद्धि गर्दै लग्ने चेतावनी दिएको हो। सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई शहीद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहित व्यवस्थापन र आत्महत्या गर्न बाध्य पार्ने दोषी उप कार्यवाही गर्न माग गरिएको छ। सुकुम्बासी तथा पीड़ित भूमिहीनहरूलाई सरकारले लाल पूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्तिसहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानिक डोजर अभियान बन्द गर्नुपर्ने लगायतका 15 बुधे माग अघि सारिएको छ। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा कायम रहेको गोला प्रथामा आधारित पेशी प्रणाली नहटाउन खबरदारी गरेको छ। गोला प्रथाको विकल्पमा प्रधान न्यायाधीशबाट प्रत्यक्ष पेशी निर्धारण गर्ने व्यवस्था लागू भएमा न्यायपालिकाको स्वतन्त्रता प्रभावित हुने भन्दै बार अध्यक्ष विजय प्रसाद मिश्रले यो प्रणाली परिवर्तन गरिए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो। अध्यक्ष मिश्रले प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी अभ्यासमाथि समेत प्रश्न उठाउनु भएको छ।
4: यो गोला प्रथा हटाउने भन्ने कुरा आइरहेछ, गोला हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी, अनि अर्को अब यो हाम्रो प्रधान न्यायाधीश हुनलाई त्याग तपस्या होइन, प्रधानमन्त्री संवैधानिक परिषदलाई जे मन लाग्यो उसैलाई लगेर अब त्याग तपस्याको सत्ता प्रधानमन्त्रीलाई मन पराउने तत्त्व र व्यक्तित्व विकास गर्नुपर्ने भाष्य भयो नेपालमा निर्माण भएको हो कि अब यसलाई स्वीकार गर्ने कि हटाउने, अब जे बोल्दा नि ट्रोल बनाएर यो झोले हो यो काम छैन यसको भने 10,000 मान्छे परिचालित रहेछ अहिले ट्रोल लेख्ने, अब यो बेला नि हामीले विवेक त गुमाउनु भएन।
3: सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस गरेको वा फैसला आएको दिन सामाजिक सञ्जाल नहेर्न वकिल र न्यायाधीशलाई सुझाव दिनुभएको छ। सार्वजनिक चासोका मुद्दामा आउने फैसलामाथिको प्रतिक्रियाले मनोवैज्ञानिक असर पर्न सक्ने भन्दै उहाँले न्यायाधीश र कानून व्यवसायलाई सामाजिक सञ्जालप्रति सतर्क गराउनु भएको हो। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रियामा बोल्दै न्यायाधीश पोखरेल
2: जुन दिन तपाईँले पब्लिकको अलिकति चासो भएको मुद्दामा बहस पैरवी गर्नुहुन्छ या हामी न्यायाधीशहरूले फैसला गर्छौँ त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने। अब कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दा बहस गर्यो, जित्या छ, अब राम्रो गर्यो, त्यसको रिजल्ट राम्रो आएको छ भन्ने प्रशंसा आउँछ, ओहो म त भयङ्कर रहेछु भन्ने खालको मेरो दिमाग बन्छ, अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रहेछु भन्ने खालको बन्छ। त्यसले गर्दाखेरि तपाईँले त्यो दिनको बेलुकाको फेसबुक र ट्विटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट त्यो भाष्य चाहिँ चेन्ज भइसकेको हुन्छ। त्यसले गर्दाखेरि मेरो हम्बल रिक्वेस्ट यहाँ भएका न्यायाधीश वकिलहरूलाई चाहिँ जुन दिन तपाईँले पब्लिकको अलिक बढी चासो भएको मुद्दामा बहस पैरवी अथवा फैसला गर्नुहुन्छ त्यो दिनको बेलुकाको चाहिँ केही भन्न हेर्ने।
3: जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्याधिक तातो हावाको प्रभाव लूको अवस्था कायमै रहने बताएका छन्।
5: अत्यधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा तीन चार दिन अघिदेखि नै शुरू भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका दुई वा दुई भन्दा बढी मौसम मापन केन्द्रमा लगातार दुई दिनभन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नागेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढ़ीको 39 देखि 41, विराटनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका र खोत क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उप्रेतीले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्यधिक गर्मीको बेला बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिन युक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
3: अब खबर फटाफट।
5: पोखरा 17 छोरे पाटनको गुप्तेश्वर गुफामा पर्यटकको भीड, एकै दिनमा 5 लाखको टिकट बिक्री। सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी 13 रातमाटे माझी बस्तीका महिलालाई 45 दिने गलैँचा बुनाई तालिम शुरू। 14 असारसम्म चल्ने तालिमले 13 परिवारका माझी महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको अपेक्षा। डोजर लगाएर मिचुवा संरचना भत्काइँदै गरेको पोखराको फिर्के खोलालाई झकी झकाउ पारिने, फिर्के खोलाको दायाँ बायाँ फुटट्रेल, साइकल लेन, आकर्षक पदमार्ग सहित दुवै किनारमा हरियाली बेल्ट, रैथाने बोट बिरुवा, स्मार्ट एलईडी लाइटिङले सजाउने महानगरको योजना। म्याग्दी बेनी 10 पातले खेतको दीपक माविका विद्यार्थीलाई चोयाका डोको, दाम्लो र स्याखु बुन्न सिकाइँदै 1 महिनासम्म चल्ने तालिममा कक्षा 9 र 10 का 20 जना भन्दा बढी विद्यार्थी सहभागी।
3: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 जना सदस्यले सगरमाथा चढेका हुन्। आधार शिविर फर्किएपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
6: The Chief of the General Staff, General Sir Rowan Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army, although the climbers themselves had a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
3: भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतको गुवामा रहेको जल जवाहरलाल नेहरू रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोल अन्तरले हराएको हो। नेपालका लागि गीता राणाले गरेको गोल नै निर्णायक बन्यो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनौट भएका 7 नेपाली क्रिकेटरले प्रतियोगिता खेल्न नपाउनु भएका छन्।
6: यो BFBS गोर्खा रेडियो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई,
1: काममा अलिकति बढी छजना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट र विवादले घेरिएको काङ्ग्रेस विभाजनको डिलमा पुगेको हो,
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, पुरैले पुरै ढङ्गबाट समेटिने मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्त्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ, यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो किनभने यसमा विश्वको ध्यान जान जरुरी छ, पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्त्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कङ्गोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बङ्गलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा सुरु भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का सहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन EU आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली काङ्ग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो व्यक्ति व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो, अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग पनि कङ्ग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
4: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढङ्गको संरचना तयार गरौँ भन्ने प्रस्ताव गरे हो, त्यतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
4: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो। यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ, त्यसैले
4: भनेको तपाईँलाई शंका छ अझै पनि उनीहरू प्रति?
2: होइन, शंका भन्दा पनि यो के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गर्यौँ त, त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन?
2: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ, तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनु भयो उनी निकट नेताहरूलाई केन्द्रीय समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर कोइरालाको।
2: सेन्ट्रल कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो सुरुवात गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब काङ्ग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँदैनन् उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयासबाट सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली काङ्ग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै सङ्घारमा पुग्दैछौँ भन्ने लागिरहेको छ?
2: होइन, त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समेटिने मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: उनी थिए नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसङ्ग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिङ्गापुर तथा अमेरिकासँग पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानुन न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिङ्गापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। द्विपक्षीय सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए, तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको सञ्चार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरानबीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ. आज न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत्र 24 जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो. यो पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ. विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत्र 24 गति उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो. यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो. पोखरालाई विश्वस्तरको प्याराग्लाइडिङ स्थल मानिन्छ. यहाँ प्याराग्लाइडिङ गर्न पाउँदा पर्यटकहरूले छुट्टै रोमाञ्चित अनुभूत गर्ने गरेका छन्। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट.
4: पोखरा घुम्न आउने साहसिक पर्यटनमा रुचि राख्नेहरूको प्रमुख आकर्षण यहाँको प्याराग्लाइडिङ हुने गरेको छ. चराङकोटको तोरी पानीबाट उडेर उत्तरका हिम श्रृंखलाको दृश्यावलोकन गर्दै तालमाथि उड्नु यहाँको मुख्य विशेषता हो. स्वदेशी तथा विदेशी पर्यटक सहित नेपालकै प्याराग्लाइडिङ पाइलट समेत पोखरामा उडान गर्न पाउँदा रमाउने गरेका छन्। उत्तराखण्डबाट घुम्न आउनुभएकी चित्रा ठाकुराले यहाँको हिमाल र तालले आफूलाई बढी रोमाञ्चकता प्रदान गरेको अनुभव सुनाउनु भयो.
5: और यहाँ पे पोखरा में फर्स्ट टाइम आई हूँ और मेरा फर्स्ट टाइम का एक्सपीरियंस बहुत ही बढ़िया था. टेक ऑफ बहुत बढ़िया है और यहाँ की माउंटेन्स वगैरह एंड लेक व्यू बहुत ही सुंदर है.
4: अहिले देशका अन्य क्षेत्रमा समेत व्यावसायिक रूपमा प्याराग्लाइडिङ हुने गरेको छ. विशेष गरी पोखरामा ताल किनारमा हुने प्याराग्लाइडिङको अवतरणले अझ बढी आकर्षण थपेको छ. स्वदेशी प्याराग्लाइडिङ पाइलट विद्या राई:
6: पूर्वतिर उड्छु, उतातिर पनि छ उड्ने साइड चाहिँ, तर यहाँ पोखरामा जस्तो राम्रो ताल भएको चाहिँ छैन. अनि म उड्न गएको भनेको चाहिँ लद्दाख नै गर्छु, फिल गर्छु इन्डिया, यति हो.
4: पोखराको प्याराग्लाइडिङ नेपाल हवाई खेलकुद संस्था नाले व्यवस्थापन गर्दै आएको छ. नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङले पोखरालाई विश्वभर चिनाउन सहयोग पुगेको बताउनुहुन्छ.
7: पोखरामा 57 प्याराग्लाइडिङ कम्पनीहरू सञ्चालनमा छन् र यसमा अहिले कार्यरत 260 पाइलटहरू कार्यरत छन् र यसको टेक अफ पोखरा महानगरपालिका वडा नम्बर 18 तोरीपानीबाट हुन्छ र ल्यान्डिङ खपाउँदीमै हुन्छ र यसको अधिकांश नेपालका प्याराग्लाइडिङहरू मध्ये पोखरामा अलि बढी केन्द्रित छन् र पोखरा भन्दा बाहिर पनि केही कम्पनीहरू सञ्चालनमा छन् र पोखरामा जति पनि पर्यटकहरू नेचर एडभेन्चर र कल्चरको रूपमा आउनुहुन्छ त्यसमध्ये एडभेन्चर रुचाउने अधिकांश गेस्टहरूले प्याराग्लाइडिङ गरेको अहिलेसम्मको अनुभव छ. पोखरालाई विश्व सामु चिनाउन पनि प्याराग्लाइडिङको एउटा महत्वपूर्ण र अहम भूमिका रहेको छ.
3: सरकारले सहकारीमा भएको बेथिति जाँच बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ. आज बसेको मन्त्री परिषद बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो. मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सुस्मित पोखरेल:
8: नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने. दोस्रोमा कृषि वन तथा पर्यावरण मन्त्रालयको छ. आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रु 3660 प्रति क्विन्टल र मध्यम धानको रु 3860 प्रति क्विन्टल तोक्ने. भूमि व्यवस्थापन सहकारी सङ्घीय मामिला मन्त्रालयको सहकारीमा भएको बेतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने. अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डङ्गोललाई नियुक्ति गर्ने.
3: भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसिपमा विजय शुरूआत गरेको छ. भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई 1-0 गोलले हराएको हो. नेपालका लागि गीता राणाले गरेको गोल नै निर्णायक बन्यो. प्रतियोगिताको समूह चरणमा नेपाल भुटान र श्रीलङ्का छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलङ्कासँग खेल्नेछ. नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै पूरा नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिएको छ। समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्थापना उचित पुनस्थापना बिना डोजर लगाइएकाले संघर्षमा उत्रिन बाध्य भएको बताउनु भएको छ। जेठ 3 र 4 गति बुटोलमा भएको विशाल प्रदर्शन सहित राष्ट्रिय बेला मार्फत संघर्षका कार्यक्रम तय गरेको र आफूहरूले उठाएका 15 बुधे माग पूरा नभए सोही अनुरूप संघर्ष चर्काउने पौडेलको चेतावनी छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत 24 जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्र अधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउबा दम्पतिमाथि अनुसन्धान गरिरहेको बेला काठमाडौँ जिल्ला अदालतले चैत 24 गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउबाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा समितिले 15 बुधे माग राख्दै

0: पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिएको हो। समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनर्स्थापना उचित व्यवस्थापन बिना डोजर लगाइएकाले संघर्षमा उत्रिन बाध्य भएको बताउनु भएको छ। जेठ 3 र 4 गते बुटवलमा भएको विशाल जनप्रदर्शन सहित राष्ट्रिय भेला मार्फत संघर्षका कार्यक्रम तय गरेको र आफूहरूले उठाएका 15 बुधे माग पूरा नभए सोही अनुरूप संघर्ष चर्काउने पौडेलको चेतावनी छ। समितिले ले शुरूमा सरकारलाई पीड़ितको न्यायका लागि ध्यानाकर्षण गराउने र नसुने त्यसको स्तर वृद्धि गर्दै लग्ने चेतावनी दिएको छ। सरकारको डोजर अभियानका कारण आत्महत्या गर्न बाध्य भएका नागरिकलाई सहित घोषणा, मृतकको परिवारलाई उचित क्षतिपूर्ति सहित व्यवस्थापन र आत्महत्या गर्न बाध्य पार्ने दोषी उप कार्यवाही गर्न माग समेत गरिएको छ। सुकुम्बासी तथा पीड़ित भूमिहीनहरूलाई सरकारले लाल पूर्जाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति सहित उचित व्यवस्थापन गर्नुपर्ने, अवैधानिक डोजर अभियान बन्द गर्नुपर्ने लगायत 15 बुधे माग अघि सारिएको छ। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा कायम रहेको गोलार प्रथामा आधारित पेशी प्रणाली नहटाउन खबरदारी गरेको छ। गोलार प्रथाको विकल्पमा प्रधान न्यायाधीशबाट प्रत्यक्ष पेशी निर्धारण गर्ने व्यवस्था लागू भएमा न्यायपालिकाको स्वतन्त्रता प्रभावित हुने भन्दै बार अध्यक्ष विजय प्रसाद मिश्रले यो प्रणाली परिवर्तन गरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको हो। अध्यक्ष मिश्रले प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी अभ्यासमाथि समेत प्रश्न उठाउनु भएको छ।
1: यो गोला प्रथा हटाउने भन्ने कुरा आइरहेछ, गोला हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी, अनि अर्को अब यो हाम्रो प्रधान न्यायाधीश हुनलाई ट्याग तपस्या होइन, प्रधानमन्त्री संवैधानिक परिषदलाई जे मन लाग्यो उसैलाई लगेर अब ट्याग तपस्याको सत्ता प्रधानमन्त्रीलाई मन पराउने तत्त्व र व्यक्तित्व विकास गर्नुपर्ने भाष्य भयो नेपालमा निर्माण भएको हो कि अब यसलाई स्वीकार गर्ने कि हटाउने, अब जे बोल्दा नि ट्रोल बनाएर यो झोले हो यो काम छैन यसको भने 10,000 मान्छे परिचालित रहेछ अहिले ट्रोल लेख्ने, अब यो बेला नि हामीले विवेक त गुमाउनु भएन।
0: अब खबर फटाफट।
2: पोखरा 17 छोरेपाटनको गुप्तेश्वर गुफामा पर्यटकको भीड़, एकै दिनमा 5 लाखको टिकट बिक्री। सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी 13 रातमाटे माझी बस्तीका महिलालाई 45 दिने गलैँचा बुनाई तालिम सुरु। 14 असारसम्म चल्ने तालिमले 13 परिवारका माझी महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको अपेक्षा। डोजर लगाएर मिचुवा संरचना भत्काइँदै गरेको पोखराको फिर्के खोलालाई झकी झकाउ पारिने, फिर्के खोलाको दायाँ बायाँ फुटट्रेल, साइकल लेन, आकर्षक पदमार्ग सहित दुवै किनारमा हरियाली बेल्ट, रैथाने बोट बिरुवा, स्मार्ट एलईडी लाइटिङले सजाउने महानगरको योजना। म्याग्दी बेनी 10 पातले खेतको दीपक माविका विद्यार्थीलाई चोयाका डोको, दाम्लो र स्याकु बुन्न सिकाइदिई, एक महिनासम्म चल्ने तालिममा कक्षा 9 र 10 का 20 जना भन्दा बढी विद्यार्थी सहभागी। सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सुरुङ मार्गको काम धमाधम हुँदै 70% काम सकियो, आउँदो असोजदेखि सुरुङमा गाड़ी चलाउने तयारी। 2 वर्ष अघि नै बनिसक्नु पर्नेमा 4 पटक म्याद थपिएपछि अलपत्र छाडिएको तनहुको ब्यास र रिसिङ जोड्ने सेती पुलको कामले गति लिँदै सम्झौताको म्याद आउँदो असोजमा सकिँदै। ट्र्याक खोलेको 1.5 दशकपछि पर्वतको कुस्माचार अरमादीदेखि वडा नम्बर 2 खुरकोट जोड्ने छिपछिपे कोट गाउँ खुरकोट सड़क पक्की बन्यो, 220 मिटर ढलान र 1 किलोमिटर कालो पत्रे। र हुलाकबाट घर दैलोमै सेवा पुर्याउने उद्देश्यले शुरू गरिएको सरकारी कुरियर सेवा 60 जिल्लामा विस्तार, कार्यक्रम शुरू भए यता 28,000 राहदानी सम्बन्धित जिल्ला र 1,600 राहदानी सेवाग्राहीको घरमै पुगेर बाँडिएको हुलाक विभागको तथ्याङ्क।
0: भुटानलाई हराउँदै नेपालले
3: साफ गरेको छ।

0: ए केटा हो, किन र साइला?
1: आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे। पारी गाउँको केटीहरू पनि आउँछ होला, रमाइलो गर्न जानुपर्छ है।
0: लु लु हुन्छ।
2: ओए केटी हो, भन न, आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे, रमाइलो हेर्न त जाने हो। पल्लो गाउँका केटाहरू आउँछ होला, पछ्याउरा तान्छ, विचार गर है।
3: ल ल, तैँले चिन्ता नलिन।

0: पोखरालाई विश्व स्तरको प्याराग्लाइडिङ स्थल मानिन्छ। यहाँ प्याराग्लाइडिङ गर्न पाउँदा पर्यटकहरूले छुट्टै रोमाञ्चक अनुभूति गर्ने गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा घुम्न आउने साहसिक पर्यटनमा रुचि राख्नेहरूको प्रमुख आकर्षण यहाँको प्याराग्लाइडिङ हुने गरेको छ। सराङकोटको तोरी पानीबाट उडेर उत्तरका हिम श्रृंखलाको दृश्य अवलोकन गर्दै तालमाथि उड्नु यहाँको मुख्य विशेषता हो। स्वदेशी तथा विदेशी पर्यटक सहित नेपालकै प्याराग्लाइडिङ पाइलट समेत पोखरामा उडान गर्न पाउँदा रमाउने गरेका छन्। उत्तराखण्ड बाट घुम्न आउनुभएकी चित्रा ठाकुराले यहाँको हिमाल र तालले आफूलाई बढी रोमाञ्चकता प्रदान गरेको अनुभव सुनाउनु भयो।
2: यहाँ पे पोखरा में फर्स्ट टाइम आई हूँ और मेरा फर्स्ट टाइम का एक्सपीरियंस बहुत ही बढ़िया था। टेकऑफ बहुत बढ़िया है और यहाँ की माउंटेन्स वगैरह एंड लेक व्यू बहुत ही सुंदर है।
1: अहिले देश का अन्य क्षेत्र में समेत व्यावसायिक रूप में प्याराग्लाइडिंग होने गरेको छ। विशेष गरी पोखरा में ताल किनार में होने प्याराग्लाइडिंग को अवतरण ले अझ बढी आकर्षण थपेको छ। स्वदेशी प्याराग्लाइडिंग पायलट विद्या राई
3: पूर्वतिर उड्छु, उतातिर पनि छ उड्ने साइड चाहिँ, तर यहाँ पोखरामा जस्तो राम्रो ताल भएको चाहिँ छैन। अनि म उड्न गएको भनेको चाहिँ लद्दाख नै गर्छु, दिल गर्छु इन्डिया, यति हो।
1: पोखराको प्याराग्लाइडिङ नेपाल हवाई खेलकुद संस्था नाले व्यवस्थापन गर्दै आएको छ। नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङले पोखरालाई विश्वभर चिनाउन सहयोग पुगेको बताउनुहुन्छ।
4: पोखरामा 57 प्याराग्लाइडिङ कम्पनीहरू सञ्चालनमा छन् र यसमा अहिले कार्यरत 260 पाइलटहरू कार्यरत छन् र यसको टेकअफ पोखरा महानगरपालिका वडा नम्बर 18 तोरी पानीबाट हुन्छ र ल्यान्डिङ खपाउँदीमै हुन्छ र यसको अधिकांश नेपालका प्याराग्लाइडिङहरू मध्ये पोखरामा अलि बढी केन्द्रित छन् र पोखरा भन्दा बाहिर पनि केही कम्पनीहरू सञ्चालनमा छन् र पोखरामा जति पनि पर्यटकहरू नेचर एडभेन्चर र कल्चरको रूपमा आउनुहुन्छ त्यसमध्ये एडभेन्चर रुचाउने अधिकांश गेस्टहरूले प्याराग्लाइडिङ गरेको अहिलेसम्मको अनुभव छ। पोखरालाई विश्व सामु चिनाउन पनि प्याराग्लाइडिङको एउटा महत्वपूर्ण र अहम भूमिका रहेको छ।
0: बुटोल पाल्पा सुरुङ मार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
5: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि रहेको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब 10 अर्ब रहे पनि ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्बमा सम्झौता गरिएको हो।
0: जुम्लाको पातारासी गाउँपालिका 3 स्थित सुमचौरमा धान रोपाई सुरु भएको छ।
6: चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले पातारासीमा जेठमै धान रोप्ने चलन छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारी लगायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाई सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो। मार्सी लोप हुन नदिन गाउँपालिकाको छुमचौर जिउलोमा सामूहिक रोपाई गर्ने चलन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हेम शर्मा चापागाईले जानकारी दिनुभयो। जिल्लामा 2888 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जसमध्ये 1068 हेक्टर अर्थात् 37% क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। गत वर्षको कार्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्ला बाहिर करिब 175 मेट्रिक टन जुम्ली मार्सी धानको चामल बिक्रीबाट करिब 3,50,00,000 किसानले आमदानी गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ। परम्परागत खेती प्रविधिमा केही रोग किरा बढ्दा कृषि अनुसन्धान केन्द्रले चन्दननाथ 1 र 3 जातको धान विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ। अनुसन्धानले आगामी वर्ष मार्सी 18, 20 र 22 जातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो।
0: धनुषाका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले करिब 14 लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा गरिएको विशेष निगरानीका क्रममा कपड़ा, किराना तथा दैनिक उपभोग्य सामग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भीम विष्टले जानकारी दिनुभएको छ। भारतबाट भन्सार छली गरी नेपालभित्राको आशंकामा बरामद सामान थप अनुसन्धान तथा कार्यवाहीका लागि भन्सार कार्यालयमा बुझाइने जनाएको छ। भुटानले हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई 1-0 गोलले हराएको हो।
7: यो BFBS कुल खर्मा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा बहस गरेको वा फैसला आएको दिन सामाजिक सञ्जाल नहेर्ने वकिल र न्यायाधीशलाई सुझाव दिनुभएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रियामा बोल्दै न्यायाधीश पोखरेल,
4: जुन दिन तपाईँले पब्लिकको अलिकति चासो भएको मुद्दामा बहस पैरवी गर्नुहुन्छ, यहाँ हामी न्यायाधीशहरूले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने। कुनै एउटा फैसला गर्यो, कुनै एउटा राम्रो मुद्दा बहस गर्यो, जित्या छ, अब राम्रो गर्यो, त्यसको रिजल्ट राम्रो आएको छ भन्ने प्रशंसा आउँछ, ओहो म त भयङ्कर रहेछु भन्ने खालको मेरो दिमाग बन्छ, अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रहेछु भन्ने खालको बन्छ। त्यसले गर्दाखेरि तपाईँले त्यो दिनको बेलुकाको फेसबुक र ट्विटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट त्यो भाषा चाहिँ चेन्ज भइसकेको हुन्छ। त्यसले गर्दाखेरि मेरो हम्बल रिक्वेस्ट यहाँ भर्खर न्यायाधीश वकिलहरूलाई चाहिँ, जुन दिन तपाईँले पब्लिकको अलिक बढी चासो भएको मुद्दामा बहस पैरवी अथवा फैसला गर्नुहुन्छ, त्यो दिनको बेलुकाको चाहिँ केही भन्न हेर्ने।
3: हवाई इन्धनको मूल्य वृद्धिले टिकटको भाव बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ।
5: त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रेलमा जम्मा आन्तरिक हवाई यात्रु संख्या 317,954 छ। अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रुको संख्या 335,683 थियो। वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिँदा त्यसको असर यात्रु संख्यामा पनि देखिएको हो। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा 1,60,601 आन्तरिक उडानका यात्रु काठमाडौँबाट प्रस्थान गरेका छन्। 1,57,353 यात्रु काठमाडौँ भित्रिएका छन्। यो महिना जम्मा 4,272 आन्तरिक उडान र 4,270 अवतरण भएको तथ्याङ्क छ। आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा 1,72,876 यात्रुलाई सेवा दिएको छ। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा बुद्ध एयर धेरै यात्रु बोक्ने आन्तरिक वायुसेवा कम्पनी मध्ये पहिलो स्थानमा छ। दोस्रोमा यति एयरलाइन्स छ, यतिले 71,027 यात्रुलाई सेवा दिएको छ। तेस्रोमा श्री एयरलाइन्सले 53,521 यात्रुलाई सेवा दिएको कार्यालयको तथ्याङ्क छ। यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र 1,148 यात्रुलाई सेवा दिएको छ। समेट एयरले 5,063 यात्रु बोकेको तथ्याङ्क छ। तारा एयरले 3,691 र सीता एयरले 2,646 यात्रुलाई सेवा दिएको छ।
3: जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्यधिक तातो हावाको प्रभाव लूको अवस्था कायमै रहने बताएका छन्।
6: अत्यधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा 3-4 दिन अघिदेखि नै शुरू भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका 2 वा 2 भन्दा बढी मौसम मापन केन्द्रमा लगातार 2 दिनभन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नाघेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढ़ीको 39 देखि 41, विन्दनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेस सहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका र खोत क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उप्रेतीले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्यधिक गर्मीको बेला बालबालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिन युक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
3: जाँडक्सी खाएर सवारी साधन चलाउँदा भएका दुर्घटनामा परि गएको वैशाखमा 12 जनाको ज्यान गएको छ।
7: 124 सवारी दुर्घटनामा परि उनीहरूको ज्यान गएको हो।
2: ती दुर्घटनामा 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यका भित्र मात्रै वैशाखमा 37 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। पापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएकाले ट्राफिक नियमको पालना गर्न चालकहरूलाई काफ्लेले आग्रह गर्नुभएको छ। पछिल्लो समय शहरी क्षेत्र राजमार्ग व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेक जाँचलाई कडाई गरिएको प्रहरीको भनाइ छ।
7: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 जना सदस्यले सगरमाथा चढ़ेका हुन्। आधार शिविर फर्किएपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
4: The Chief of the General Staff, General Sir Roland Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army, although the climbers themselves had a mantra, just like any other army op. The Ranger Everest expedition's been a year in the making, part sponsored by BFBS, with extensive mountaineering, cold weather and altitude training. They'll also provide key data for medics to use to inform future operations in icy weather and at high altitude.
3: काठमाडौँमा दोस्रो संस्करणको एभरेस्ट समिटर्स समिट 2026 आयोजना हुने भएको छ। भोलि हुने कार्यक्रम एभरेस्ट एलायन्स नेपालको आयोजनामा तथा पर्यटन मन्त्रालयको सहकार्यमा सम्पन्न हुन लागेको हो। कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रमको उद्देश्य सगरमाथा आरोहीहरूको योगदानलाई सम्मान गर्नुका साथै नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले उद्घाटन गर्नुहुनेछ। नेपाल क्रिकेट संघ क्यानले सन् 2026का लागि पुरूष तथा महिला क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानका अनुसार 38 पुरूष र 25 महिला खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा राखिएको हो। पुरूषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पर्नु भएको छ। ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुनुहुन्छ। त्यसै गरी बी, सी र डी श्रेणीमा अन्य राष्ट्रिय तथा युवा खेलाड़ीहरूलाई समेटिएको छ। महिलातर्फ ए श्रेणीमा इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री र सीता राणा मगर पर्नु भएको छ। अरू श्रेणीहरू मा पनि विभिन्न महिला खेलाड़ीहरूलाई वर्गीकरण गरिएको क्यानले जनाएको छ। क्यानले ए प्लस पुरूष खेलाड़ीलाई मासिक 1,20,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। अन्य श्रेणी अनुसार 35,000 देखि 1,00,000 रूपियाँसम्म पारिश्रमिक तोकिएको छ। महिलातर्फ पनि श्रेणी अनुसार 25,000 देखि 55,000 रूपियाँसम्म मासिक सुविधा दिइने क्यानले जनाएको छ। कर्णालीका सरकारी कार्यालय र सार्वजनिक संस्थाको बेर्जु 77 करोड़ भन्दा बढ़ी देखिएको छ।
5: महालेखा कार्यालयले कर्णालीका 125 सरकारी कार्यालय, 12 समिति र संस्था सहित 137 निकायको 37 अर्ब 20 करोड़को लेखा परीक्षण गर्दा 77 करोड़ 35 लाख बेरोजु फेला परेको हो। नियमित गर्नुपर्ने बेरोजु 51 करोड़ 2 लाख, असुल गर्नुपर्ने बेरोजु 19 करोड़ 5 लाख र पेस्की बेरोजु 7 करोड़ 27 लाख देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कर्णालीको सबैभन्दा बढ़ी बेरोजु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा देखिएको छ। यो मन्त्रालयमा 39 करोड़ 28 लाख हाराहारी बेरोजु कायम भएको छ। यसले सामाजिक विकास मन्त्रालयमा 17 करोड़ 70 लाख, आन्तरिक मामला तथा कानून मन्त्रालयमा 9 करोड़ 25 लाख, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा 4 करोड़ 22 लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा 2 करोड़ 51 लाख बेरोजु कायम भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
3: बुटोल पाल्पा सुरुङ मार्गमा आउँदो असोजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
6: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएर निर्माणको काम तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रका संरचना निर्माण, पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अघि बढ़ाइएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि रहेको आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब 10 अर्ब रहे पनि ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्बमा सम्झौता गरिएको हो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वका केही मुलुकलाई इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाउन आग्रह गर्नुभएको छ। वहाँले इरानसँगको युद्ध अन्त्यसँग शान्ति प्रक्रियालाई जोड्नु भएको छ। तर रक्षा विश्लेषक माइकल क्लर्कले यस्तो सम्भावना तत्काल नदेखिएको बताउनु भएको छ।
2: The chances of this happening are pretty remote. It's very ambitious. It's come out of the blue. I mean, you know, it's a bright idea coming out of the White House without any background, any briefing, any preparation, as far as we can see. And some people are saying, you know, it's just piling one fantasy on top of another.
3: यता इरानले केही प्रगति भए पनि सम्झौता नजिक नरहेको जनाएको छ. अहिलेसम्मको खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

0: નવ્યા સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेप्लाञ्चोकको पिप्ले बर्खे खोला सड़क खण्डको स्थायी पुनर्निर्माण शुरू गरिएको छ. जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुनर्निर्माण शुरू गरिएको हो. यो खण्ड 2081 असोज 12 बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो. जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ. निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ. यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ. सड़कलाई दुई लेनमा स्तर उन्नति गर्दै 5 पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजनल कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो. सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रूपियाँ स्रोत सहमति दिएको छ. नेपाल क्रिकेट संज्ञानले सन् 2026 लागि पुरूष तथा महिला क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ. ज्ञानका अनुसार 38 पुरूष र 25 महिला खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा राखिएको हो. पुरूषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पर्नु भएको छ. ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुनुहुन्छ. त्यसै गरी बी, सी र डी श्रेणीमा अन्य राष्ट्रिय तथा युवा खेलाड़ीहरूलाई समेटिएको छ. महिलातर्फ ए श्रेणीमा इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री र सीता राणा मगर पर्नु भएको छ. अरू श्रेणीहरूमा पनि विभिन्न महिला खेलाड़ीहरूलाई वर्गीकरण गरिएको क्यानले जनाएको छ. क्यानले ए प्लस पुरूष खेलाड़ीलाई मासिक 1,20,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ. अन्य श्रेणी अनुसार 35,000 देखि 1,00,000 रूपियाँसम्म पारिश्रमिक तोकिएको छ. महिलातर्फ पनि श्रेणी अनुसार 25,000 देखि 55,000 रूपियाँसम्म मासिक सुविधा दिइने क्यानले जनाएको छ.
4: पोखरा 17 छोरेपाटनको गुप्तेश्वर गुफामा पर्यटकको भीड, एकै दिनमा 5,00,000 टिकट बिक्री. सिन्धुपाल्चोक चौतारा साँगा चोक गढी 13 रातमाटे माझी बस्तीका महिलालाई 45 दिने गलैचा बुनाई तालिम शुरू. 14 असारसम्म चल्ने तालिमले 13 परिवारका माझी महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको अपेक्षा. डोजर लगाएर मिचुवा संरचना भत्काइँदै गरेको पोखराको फिर्के खोलालाई झकी झकाउ पारिने. फिर्के खोलाको दायाँ बायाँ फुटट्रेल, साइकल लेन, आकर्षक पदमार्ग सहित दुवै किनारमा हरियाली बेल्ट, रैथाने बोट बिरुवा, स्मार्ट एलईडी लाइटिङले सजाउने महानगरको योजना. म्याग्दी बेनी 10 पातले खेतको दीपक माविका विद्यार्थीलाई चोयाका डोको, दाम्लो र स्याखु बुन्न सिकाइदिई. 1 महिनासम्म चल्ने तालिममा कक्षा 9 र 10 का 20 जना भन्दा बढी विद्यार्थी सहभागी. सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सुरुङ मार्गको काम धमाधम हुँदै करिब 70% काम सकियो. आउँदो असोजदेखि सुरुङमा गाडी चलाउने तयारी. 2 वर्ष अघि नै बनिसक्नु पर्नेमा 4 पटक म्याद थपिएपछि अलपत्र छाडिएको तनहुको ब्यास र रिसिङ जोड्ने सेती पुलको कामले गति लिँदै सम्झौताको म्याद आउँदो असोजमा सकिँदै. ट्र्याक खोलेको 1.5 दशकपछि पर्वतको कुस्माचार अरमादीदेखि वडा नम्बर 2 खुर्कोट जोड्ने छिपछिपे कोट गाउँ खुर्कोट सड़क पक्की बन्यो. 220 मिटर ढलान र 1 किलोमिटर कालो पत्रे. र हुलाकबाट घर दैलोमै सेवा पुर्याउने उद्देश्यले शुरू गरिएको सरकारी कुरियर सेवा 60 जिल्लामा विस्तार. कार्यक्रम शुरू भए यता 28,000 राहदानी सम्बन्धित जिल्ला र 1,600 राहदानी सेवाग्राहीको घरमै पुगेर बाँडिएको हुलाक विभागको तथ्याङ्क.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका केही मुलुकलाई इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाउन आग्रह गर्नुभएको छ. उहाँले इरानसँगको युद्ध अन्त्यसँग शान्ति प्रक्रियालाई जोड्नु भएको छ. तर रक्षा विश्लेषक माइकल क्लर्कले यस्तो सम्भावना तत्काल नदेखिएको बताउनुभयो.
5: The chances of this happening are pretty remote. It's very ambitious. It's come out of the blue. I mean, you know, it's a bright idea coming out of the White House without any background, any briefing, any preparation, as far as we can see. And some people are saying, you know, just piling one fantasy on top of another.
3: यता इरानले केही प्रगति भए पनि सम्झौता नजिक नरहेको जनाएको छ. आज दक्षिण इङ्ल्याण्डमा यस वर्षकै उच्च तापक्रम रेकर्ड भएको छ. पश्चिम लन्डनमा तापक्रम 34 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि मे महिनाकै सबैभन्दा गर्मी दिन बनेको छ. यता साउथ सी क्षेत्रमा मानिसहरू गर्मी मौसमको भरपूर आनन्द लिइरहेका छन्.
2: Do you know, I've come over from Spain, I live in southern Spain, it's actually hotter here than in Malaga today.
6: I just love it, just bring it on, more.
7: It's gorgeous, fantastic. Absolutely gorgeous.
8: We're local people anyway,
7: got
8: so it's lovely.
7: Most of it.
8: Got all day, no it. Rush, had an ice cream.
3: भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। नेपालले भुटानलाई 1-0 गोलले हराएको हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको पिपले बर्खे खोला सड़क खण्डको स्थायी पुनर्निर्माण शुरू गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुनर्निर्माण शुरू गरिएको हो। यो खण्ड 2081 असोज 12 को बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2.80 अर्ब येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ। सड़कलाई दुई लेनमा स्तर उन्नति गर्दै 5 वटा पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8.50 अर्ब रूपियाँ स्रोत सहमति दिएको छ। कर्णालीका सरकारी कार्यालय र सार्वजनिक संस्थाको बेरोजु 77 करोड़ भन्दा बढ़ी देखिएको छ।
4: महालेखा कार्यालयले कर्णालीका 125 सरकारी कार्यालय 12 समिति र संस्था सहित 137 निकायको 37.20 अर्ब लेखा परीक्षण गर्दा 77.35 करोड़ बेरोजु फेला परेको हो। नियमित गर्नुपर्ने बेरोजु 51.2 करोड़, असुल गर्नुपर्ने बेरोजु 19.5 लाख र पेस्की बेरोजु 7.27 करोड़ देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। कर्णालीको सबैभन्दा बढ़ी बेरोजु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा देखिएको छ। यो मन्त्रालयमा 39.28 करोड़ हाराहारी बेरोजु कायम भएको छ। यस्तै सामाजिक विकास मन्त्रालयमा 17.70 करोड़, आन्तरिक मामला तथा कानून मन्त्रालयमा 9.25 करोड़, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा 4.22 करोड़ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा 2.51 करोड़ बेरोजु कायम भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
3: जलवायु विज्ञहरूले पश्चिम तराईमा आउँदो बिहिबारसम्म अत्याधिक तातो हावाको प्रभाव लूको अवस्था कायमै रहने बताएका छन्।
5: अत्याधिक गर्मीका कारण तातो हावाको लहर आउने मौसमी अवस्थालाई लू भन्ने गरिएको छ। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीका अनुसार पश्चिम तराई क्षेत्रमा 3-4 दिन अघिदेखि नै शुरू भएको लू बिहिबारसम्म रहने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म हाल लूको अवस्था रहेको उहाँको भनाइ छ। सरकारले तोकेका 2 वा 2 भन्दा बढी मौसम मापन केन्द्रमा लगातार 2 दिन भन्दा बढी 40 डिग्री सेल्सियस वा त्यसभन्दा माथि तापक्रम पुगेको अवस्थालाई लू भन्ने गरिएको छ। हाल पश्चिम तराईका धेरै मौसम मापन केन्द्रमा अधिकतम तापक्रम 40 डिग्री नागेकाले लूको अवस्था पुष्टि हुने उप्रेतीको भनाइ छ। पूर्वी तराईमा भने लू नभए पनि अत्यधिक गर्मीको अवस्था देखिएको उहाँको भनाइ छ। मौसम विभागले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलको 38 देखि 40, धनगढ़ीको 39 देखि 41, विराटनगरको 37 देखि 39, घोराहीको 36 देखि 38 र भैरहवाको 38 देखि 40 डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका र खोत क्षेत्रमा तातो बढेको विभागले जनाएको छ। अत्यधिक गर्मीको बेला मध्याह 12 देखि दिउँसो 3 बजेसम्मको अवधि सबभन्दा जोखिमपूर्ण हुने भन्दै जलवायु विज्ञ उप्रेतीले यो बेला सकेसम्म बाहिरी काम नगर्न सुझाव समेत दिनुभएको छ। अत्याधिक गर्मीको बेला बालबालिका, सुत्केरी, वृद्ध वृद्ध र मुटु रोगीहरू बढी जोखिममा पर्ने भन्दै चिकित्सकहरूले प्रशस्त झोल पदार्थ पिउन सुझाव दिएका छन्। तर कफी, मदिरा लगायत क्याफिनयुक्त र शरीरलाई थप तातो बनाउने पदार्थ खान नहुने उनीहरूको भनाइ छ।
3: नेपाल क्रिकेट संघ क्यानले सन् 2026 का लागि पुरूष तथा महिला क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानका अनुसार 38 पुरूष र 25 महिला खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा राखिएको हो। पुरूषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पर्नु भएको छ। ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी समावेश हुनुहुन्छ। त्यसै गरी बी, सी र डी श्रेणीमा अन्य राष्ट्रिय तथा युवा खेलाड़ीहरूलाई समेट महिलातर्फ ए श्रेणीमा इन्दु वर्मा, पूजा महतो, रुबिना छेत्री र सीता राणा मगर पर्नु भएको छ। अरू श्रेणीहरूमा पनि विभिन्न महिला खेलाड़ीहरूलाई वर्गीकरण गरिएको क्यानले जनाएको छ। क्यानले ए प्लस पुरूष खेलाड़ीलाई मासिक 1,20,000 रूपियाँ पारिश्रमिक दिने निर्णय गरेको छ। अन्य श्रेणी अनुसार 35,000 देखि 1,00,000 रूपियाँसम्म पारिश्रमिक तोकिएको छ। महिलातर्फ पनि श्रेणी अनुसार 25,000 देखि 55,000 रूपियाँसम्म मासिक सुविधा दिइने क्यानले जनाएको छ। आज दक्षिण इंग्ल्याण्डमा यस वर्षकै उच्च तापक्रम रेकर्ड भएको छ। पश्चिम लन्डनमा तापक्रम 34 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि मे महिनाकै सबैभन्दा गर्मी दिन बनेको छ। यता साउथ सी क्षेत्रमा मानिसहरू गर्मी मौसमको भरपूर आनन्द लिइरहेका छन्।
2: Do you know, I've come over from Spain. I live in southern Spain. It's actually hotter here than in Malaga today.
6: I just love it. Just bring it on.
3: Namaskar.
1: BFBS Kolkata Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा कायम रहेको गोला प्रथामा आधारित पेशी प्रणाली नहटाउन खबरदारी गरेको छ। बारका अध्यक्ष विजय प्रसाद प्रधानले प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी अभ्यासमाथि समेत प्रश्न उठाउनु भएको छ।
4: गोला प्रथा हटाउने भन्ने कुरा आइरहेछ, गोला हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी, अनि अर्को अब यो हाम्रो प्रधान न्यायाधीश हुनलाई ट्याग तपस्या होइन, प्रधानमन्त्री संवैधानिक परिषदलाई जे मन लाग्यो उसैलाई लगेर अब त्याग तपस्याको सत्ता प्रधानमन्त्रीलाई मन पराउने तत्त्व र व्यक्तित्व विकास गर्नुपर्ने भाष्यप हो नेपालमा निर्माण भएको हो कि अब यसलाई स्वीकार गर्ने कि हटाउने, अब जे बोल्दा नि ट्रोल बनाएर यो झोले हो यो काम छैन यसको भने 10,000 मान्छे परिचालित रहेछ अहिले ट्रोल लेख्ने, अब यो भन्दा नि हामीले विवेक त गुमाउनु भएन।
3: जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले बर्खे खोला सड़क खण्डको स्थायी पुनर्निर्माण शुरू गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3.2 किलोमिटर सड़क पुनर्निर्माण शुरू गरिएको हो। यो खण्ड 2081 असोज 12 बाढ़ी पहिरोबाट क्षतिग्रस्त भएको थियो। जापानले 2,80,00,000,000 येन अनुदान सहयोग दिने सम्झौता गरेको छ। निर्माण जिम्मा सिमिजु कर्पोरेशनलाई दिइएको छ। यस परियोजना अन्तर्गत बीपी राजमार्गको क्षतिग्रस्त करिब 30 किलोमिटर सड़क पुनर्निर्माण गरिनेछ। सड़कलाई दुई लेनमा स्तरोन्नति गर्दै 5 पुल समेत विस्तार गर्ने योजना रहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि करिब 8,50,00,000,000 रूपियाँ स्रोत सहमति दिएको छ।
5: हवाई इन्धनको मूल्य वृद्धिले टिकटको भाव बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ।
6: त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रेलमा जम्मा आन्तरिक हवाई यात्रु संख्या 3,17,954 छ। अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रुको संख्या 3,35,683 थियो। वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिँदा त्यसको असर यात्रु संख्यामा पनि देखिएको हो। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा 1,60,601 आन्तरिक उडानका यात्रु काठमाडौँबाट प्रस्थान गरेका छन्। 1,57,353 यात्रु काठमाडौँ भित्रिएका छन्। यो महिना जम्मा 4,272 आन्तरिक उडान र 4,270 अवतरण भएको तथ्याङ्क छ। आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा 1,72,876 यात्रुलाई सेवा दिएको छ। विमानस्थल कार्यालयका अनुसार अप्रेलमा बुद्ध एयर धेरै यात्रु बोक्ने आन्तरिक वायुसेवा कम्पनी मध्ये पहिलो स्थानमा छ। दोस्रोमा यति एयरलाइन्स छ, यतिले 71,027 यात्रुलाई सेवा दिएको छ। तेस्रोमा श्री एयरलाइन्सले 53,521 यात्रुलाई सेवा दिएको कार्यालयको तथ्याङ्क छ। यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र 1,148 यात्रुलाई सेवा दिएको छ। समेट एयरले 5,063 यात्रु बोकेको तथ्याङ्क छ। तारा एयरले 3,691 र सीता एयरले 2,646 यात्रुलाई सेवा दिएको छ।
3: अब खबर फटाफट।
7: पोखरा 17 छोरेपाटनको गुप्तेश्वर गुफामा पर्यटकको भीड, एकै दिनमा 5,00,000 टिकट बिक्री। सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी 13 रातमाटे माझी बस्तीका महिलालाई 45 दिने गलैँचा बुनाई तालिम शुरू। 14 असारसम्म चल्ने तालिमले 13 परिवारका माझी महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको अपेक्षा। डोजर लगाएर मिचुवा संरचना भत्काइँदै गरेको पोखराको फिर्के खोलालाई झकी झकाउ पारिने, फिर्के खोलाको दायाँ बायाँ फुटरेल, साइकल लेन, आकर्षक पदमार्ग सहित दुवै किनारमा हरियाली बेल्ट, रैथाने बोट बिरुवा, स्मार्ट एलईडी लाइटिङले सजाउने महानगरको योजना। म्याग्दी बेनी 10 पातले खेतको दीपक माविका विद्यार्थीलाई चोयाका डोको, दाम्लो र स्याकु बुन्न सिकाइदिई। एक महिनासम्म चल्ने तालिममा कक्षा 9 र 10 का 20 भन्दा बढी विद्यार्थी सहभागी। सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सुरुङ मार्गको काम धमाधम हुँदै करिब 70% काम सकियो। आउँदो असोजदेखि सुरुङमा गाडी चलाउने तयारी। 2 वर्ष अघि नै बनिसक्नु पर्नेमा 4 पटक म्याद थपिएपछि अलपत्र छाडिएको तनहुको ब्यास र रिसिङ जोड्ने सेती पुलको कामले गति लिँदै सम्झौताको म्याद आउँदो असोजमा सकिँदै। ट्र्याक खुलेको 1.5 दशकपछि पर्वतको कुस्माचार अरमादीदेखि वडा नम्बर 2 खुर्कोट जोड्ने छिपछिपे कोट गाउँ खुर्कोट सडक पक्की बन्यो। 220 मिटर ढलान र 1 किलोमिटर कालोपत्रे। र हुलाकबाट घर दैलोमै सेवा पुर्याउने उद्देश्यले शुरू गरिएको सरकारी कुरियर सेवा 60 जिल्लामा विस्तार कार्यक्रम शुरू भए यता 28,000 राहदानी सम्बन्धित जिल्ला र 1,600 राहदानी सेवाग्राहीको घरमै पुगेर बाँडिएको हुलाक विभागको तथ्याङ्क।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: बेलायती सेनाको रेन्जर्स रेजिमेन्टका सदस्यले सगरमाथा आरोहण गरेका छन्। रेजिमेन्टका 9 जना सदस्यले सगरमाथा चढेका हुन्। आधार शिविर फर्केपछि उनीहरूले अनुभव सुनाएका छन्। थप एडम गिलक्रिस्टबाट।
4: The Chief of the General Staff, General Sir Roland Walker, has congratulated the team, calling it an extraordinary triumph of grit, discipline and sheer determination. As General Walker put it, you and your support staff epitomise the spirit that defines our army. Although the climbers themselves